0: बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
1: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु। यसमा मैले अघि पनि भनिहालेँ, म व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे। त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ, त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू, जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम। सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि, एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
0: एउटा
1: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा, 77 नभनौँ लगभग 70 जति चाहिँ जिल्लाहरूमा, मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ। यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि, जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु, यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्र सीमित हुन्थ्यो क्या। पहिला
0: तपाईँ राष्ट्रपतिमा प्रवेश गर्नु अगाडिको कुरा,
1: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु। त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या। यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई, त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ। सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ, हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ। र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म, 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ, त्यसैमा काम गरेर नै मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि। र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि, उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ।
0: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
1: लिएर भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन। मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु, त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्न खोजेको होइन, जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या। त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ, कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्र हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधलमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ इफेक्ट गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ, समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ। र कानूनी बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउनु चाहिँ हुँदैन भन्छु म, जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि, हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ, त्यो आधारमा चाहिँ ल अब चाहिँ यस्तो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन। हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानून चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानूनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ।
0: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्कनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो, यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो

0: सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ।
1: हजुर, यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ, होइन, त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो। त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज, म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो, समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ, होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक, जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
0: भनेको। समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
1: गौरव महसुस हो र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई,
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
0: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
1: देशैभरिबाट आउँछ हामीलाई, अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन कि। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तीसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बोराबाँध भयो, कोशी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी, त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
0: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
1: मैले त यस्तो मैले सक्ने समन्वयको काम गरिदिइराखेको छु।
0: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
1: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा भेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो होइन हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि बाँधिदिनु भएको छ होइन हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि
0: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्
1: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या छोरीलाई हामीले सुरक्षित रहन सिकायौं होइन मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन यसो लुगा नलगा भन्न सिकाउनु भयो होला नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ नारीहरूको सम्मान गर्नुपर्छ नो भनेको नो हो होइन एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन शिक्षाको अभावको कुराहरू जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन कि त अब बेरोजगारहरू हुन्छ कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भनेर यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ त्यसको लागि हामी परिरहेको छौँ र सामाजिक दायित्व पनि हुन्छ हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि छोरीलाई हामीले जानी नजाने क्या यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि यो हामीले अन्धामा गरिरहेको छ हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ हामी आफूलाई सेक्योर फिल गर्दैनौँ आफन्तकै बीचमा पनि हामीले हामीलाई सेक्योर फिल गर्दैनौँ कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीडित हुनुहुन्छ अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू त यति धेरै यो साइबर बुलिङमा परेको छन् अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु यसमा पनि मैले चाहिँ शिक्षा स्कुलको लेभल सेभेन क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा किनभने यो धेरै छ जति प्रविधि बढ्दै गयो होइन जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ एउटा आमाको कर्तव्य हुन्छ त्यसमा एउटा समाजको कर्तव्य हुन्छ एउटा बुवाको कर्तव्य हुन्छ र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ यो एउटै किसिमको कानून यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ र यो कानून भइरहे पनि यो अपराध रोकिँदैन
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानज्यू
1: हजुर धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद
0: हस् धेरै धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो
3: अहिले बिहानको ठिक छ बज्यो

0: लेख राखेर जमीन मुनि विसर्जन गरिदै
1: रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो। प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन।
0: बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह। पानीको प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव।
1: अमेरिकामा आकस्मिक बाढ़ी, 15 बेपत्ता इरानी, ड्रोन आक्रमण खतरनाक रूपमा बढ़ेको युएको दावी।
0: र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 पराजित। बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि उद्धार गरिएको प्रसंग।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको हो। प्राधिकरणको स्थिर प्रतिवेदन अनुसार बाढ़ीबाट प्रभावित विभिन्न 16 स्वास्थ्य संस्थामा 279 जनाको उपचार भइरहेको छ। 168 जना उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढ़ी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन बलेखु खण्डको कृष्णभीर र परेवाभीरमा सड़कको भीर कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेली ब्रिज जडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ।

0: निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरी वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 लाख जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 लाख जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 को हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
1: नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्संचालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ, प्रदेश, स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकाय बीच आवश्यक समन्वय गरी भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता।
3: यसको डीएनए हामीले निकालेको हुन्छ, त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
1: पारेपछि महामारीको जोखिम बढ्दो स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकासमा साथको, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: त्यहाँ सिकिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: पछि खानेपानीका मुहानमा ढल मिसिना, रसुवा, नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, डेंगू लगायतका रोग फैलिने जोखिम बढ़ेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने, साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे, बर्दा, डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर संचालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई
0: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ। काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पीड़ा सरकारले बुझेको छ, उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनर्स्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अपनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सीमादरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाढ़ी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौ 10 भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौ 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौ 9 गते देखि नै बसेको छैन। बाढ़ी पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङदमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासोपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सीमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द साक्यसँग हामीले कुराकानी गरेका छौं।
8: सब मात्रै पहिचान कुनै केही भेटिन्छ भेटिँदैन भन्ने जाँच गरिरहेका छौँ, रिपोर्ट गरेर डिएनए नमुना सङ्कलन गरिरहेछन्, टाप हुनेहरूको टाप सङ्कलन गर्दैछन् र
9: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
8: अब महिला पुरुष के हो त्यो एउटा राख्छौँ, त्यो सँगसँग चाहिँ लम्बाइ कति छ, पिक कस्तो छ, अनि त्यस बाहेक चाहिँ शनाखत हुने अरू टिमहरू कतै कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो देखिन्छ भेटिन्छ त्यो गरेर चाहिँ हामीले बाहिरी हेर्दाखेरि शनाखत गर्नु सकिने खालको टिकहरू हामीले चाहिँ हेर्दा छौँ र त्यो सँगसँग चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि त्यहाँदेखि हामी दाँतबाट पनि शनाखत गर्नु देखिन्छ। दाँतको चाहिँ एउटा दाँत चाहिँ कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू भरेको हुनसक्छ, दाँतहरू चाहिँ नक्कली दाँतहरू हालेको त्यो दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको छ, त्यो चाहिँ हामीले हेरेर जाँच गर्दा छौँ, नमुनाहरू हामी सङ्कलन गर्दा छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा कोड नम्बर अथवा एउटा नम्बर चाहिँ एउटा बडी ब्यागमा हालेर बडी ब्यागमा चाहिँ बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको अहिले त्यसलाई कति समय राख्न पर्न हुनसक्छ भनेर त्यो नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
9: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपाल
8: पुग्दैन चिसा चिसो बनाउने कोठाहरू होइन अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब बडी स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो स्टोर गरे पनि बडी चाहिँ चिकनको नहुने त ढिलो हुन्छ भन्ने हो अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा अप्सन चाहिँ टेम्पोरेरी बेरियर भन्छ त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरू देखि अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अर्को चाहिँ डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँचहरू सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसमा पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छ त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो
9: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट कुहिन्छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो त्यो हुन्छ कि हुँदैन
8: केही गरेर पनि रोक्न सकिँदैन कुहिने प्रोसेस त त्यो कुहिने भइहाल्छ तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो अब त्यो यतिकै हामीले यतिकै राख्यौँ भने त बाहिर चाहिँ झन् चाँडै कुहिन्छ
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
10: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
11: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
10: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
10: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को साझा खबर सुन्दै हुनुहुन्छ हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू भोटेकोशी नदी प्रभावित एघार हजार भन्दा धेरैको सूची ज्यान गुमाउनेको संख्या 900 नाग्यो परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिन मुनि विसर्जन गरिँदै रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन बाढ़ीपछि महामारीको जोखिम बढ़्यो स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता ईरानी ड्रोन आक्रमण खतरापूर्ण भएको यूएको भनाई र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत बहराइन 7 विकेटले पराजित बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा हवस् त अहिलेलाई साझा खबरको समय सकिएको छ प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत रवि धिताल राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लील प्रकाश चन्द सुशीला श्रेष्ठ सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

हार्दिक निमन्त्रणा। पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

भाइ बहिनी फुटे गमारले लुटुलन है, शिर हाम्रो झुके

मातृभूमिलाई दाजै किन पार्यो रणभूमिमा, मातृभूमिलाई दाजै

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: In the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: भएको वा परिवारका सदस्यको ज्यान गएको दुःखद खबर सुन्नु परेको छ। कतिपयले तत्काल नेपाल फर्किएर आफन्तसँग भेट्न र दुःखमा सहभागी हुन पाए पनि धेरै अझै फर्किन सकेका छैनन्। एकातिर परिवार र घरवास गुमाउनुको पीड़ा छ भने अर्कोतिर चाहेको समयमा स्वदेश फर्किन नसक्नुको बाध्यता। कतिपयसँग तत्काल नेपाल फर्किने खर्च छैन, कतिपयलाई रोजगारीबाट विदा मिलेको छैन। विदा लिएर नेपाल फर्किँदा रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ता समेत उनीहरूमा छ। यी सबै परिस्थितिले विदेशमा रहेका प्रभावित परिवारका सदस्यमा मानसिक तनाव र चिन्ता थपिएको छ। अर्कोतर्फ बाढ़ीमा घर सम्पत्ति परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूका लागि अवस्था झनै कठिन छ। अब कहाँ जाने, कसरी जीवन पुनः शुरू गर्ने र सबै कुराको कसरी सामना गर्ने भन्ने चिन्ताले उनीहरूलाई गहिरो मानसिक पीड़ा र असहायतातर्फ धकेलिरहेको हुन सक्छ। आजको देश परदेशमा हामी भोटेकोसी बाढ़ीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, समाज र परिवार तथा आफन्तको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गर्छौं। तपाईँलाई कार्यक्रममा स्वागत छ डाक्टर साहब।
4: हस् धन्यवाद, नमस्कार।
3: के छ डाक्टर साहब आजभोलिको कार्यव्यस्तता? हामी विषयवस्तुमा त प्रवेश गर्छौं नै।
4: हजुर, यो 10 गते जुन अप्रत्याशित र अत्यन्तै ठूलो क्षति बिहोर्नु पर्ने अवस्था हाम्रोमा आज आइपुग्यो। यस्तै गर्दा हामीलाई जनधनको भौतिक क्षति जुन स्केलमा भयो त्यो हामीले कल्पना गरे भन्दा र इतिहासमा सुन्यो भन्दा ज्यादा नै हामीले क्षति बिहोर्नु पर्यो। यसरी अप्रत्याशित घटनाहरू भइरहँदा जसले हामीलाई अहिले विपदको अवस्थाबाट नेपाल र त्यहाँको स्थानीय समुदाय र सिङ्गो समाज नै गुज्रेको छ, यति बेला त्यस्तै पार्ने प्रभाव चाहिँ शारीरिक स्वास्थ्यमा मात्र होइन, जीवनमा मात्र होइन, जस्तै मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको छ। यस्तै मान्छेको सम्बन्धहरूलाई पनि एक खालको अवरोध गरेको छ। अहिले मान्छेहरू छिन्न भिन्न अवस्थामा हुनुहुन्छ, कतिपय व्यक्तिहरू त अझै पनि परिवारको सम्पर्कमा हुनुहुन्न, कतिपय व्यक्तिहरू अझै पनि अन्धारो सुरुङभित्र हुनुहुन्छ कि भनेर हामी खोजी गरिरहेका छौँ भने अत्यन्तै त्रास र कठिनाईको समयमा यसले पार्ने अरू भौतिक क्षतिका अतिरिक्त जीवनमा पुर्याएको चोटको अतिरिक्त यस्तै मनमा पनि धेरै ठूलो त्रास र चोट पुर्याइएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी यसलाई चाहिँ हामीले सम्बोधन गर्ने, कसरी व्यक्तिलाई चाहिँ सुरक्षित महसुस गराउने, कसरी उहाँहरूलाई चाहिँ ढाडसको सृजना गर्ने भन्ने बारेमा चाहिँ हामीले राज्यको पक्षबाट सिङ्गो समाजलाई कसरी संगठित हिसाबले उहाँहरूसँग न्यायोचित ढंगले सेवा प्रवाह गर्ने भन्ने बारेमा पनि हामीले स्वास्थ्यको कोणबाट, मानसिक स्वास्थ्यको कोणबाट बढी छलफल र समन्वय गरिरहेका छौँ।
3: यो जुन विपद नहुनुपर्ने थियो भइहाल्यो, यसले गर्दाखेरि सुरुमा त यहाँको अवस्थाको कुराकानी गरौं। मानसिक समस्या अथवा मानसिक चुनौतीहरू चाहिँ के कसरी उत्पन्न भइरहेका छन् अहिले त्यो प्रभावित क्षेत्रका व्यक्तिहरूमा, नागरिकहरूमा?
4: हजुर, अब स्वाभाविक छ, यस्तो विपदको अवस्था जुन चाहिँ अत्यन्त अप्रत्याशित भयो र अत्यन्तै ठूलो स्केलमा यस्तो क्षति पुर्याएको छ। यसले गर्दा प्रभावित व्यक्तिहरूलाई चाहिँ उहाँहरूलाई धेरै ठूलो डर, त्रास र पीड़ा र क्षतिको महसुस भएको छ। यो सँगसँगै यो प्रभाव चाहिँ त्यो स्थानीय स्तरमा मात्र पनि सीमित छैन, त्यहाँ चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पर्यटन क्षेत्र भएको कारणले गर्दा, यता मानसरोवरको एउटा प्रवेशद्वार भएको कारणले गर्दा, अनि हाम्रा छिमेकी जिल्लाहरूका व्यक्तिहरू पनि जो चाहिँ यो गोसाईकुण्ड यात्राको लागि पनि उहाँहरू जानुभएको थियो, त्यसले गर्दा त्यहाँ काम गर्ने कामदार, प्राविधिक कुरा सबै हेर्दाखेरि चाहिँ हाम्रो समाज काहीँ न काहीँ सङ्घ समाज नै यो घटनासँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ भने, परोक्ष हिसाबले हेर्ने हो भने अहिलेको जुन सूचना संसारको समय छ यसले चाहिँ धेरै व्यक्तिहरूलाई सूचनाहरू छिटो छिटो उहाँहरूको पहुँच पुग्ने, कतिपय सूचनाहरू चाहिँ सही सूचना, कतिपय गलत सूचना, कति चाहिँ भ्रम, कति चाहिँ एक खालको त्रास पनि जाने, यो सबै कुराले गर्दा चाहिँ धेरै व्यक्तिहरू यसबाट डराउनु भएको छ, उहाँहरूले एउटा पीड़ा महसुस गर्नुभएको छ र कतिपय सवालमा चाहिँ के होला भन्ने एउटा अनिश्चितता पनि उहाँहरूले महसुस गरिरहनुको सवालमा चाहिँ व्यक्तिहरू साँच्चै ठुलो सन्त्रासमा बाँचिरहनु भएको छ र यति बेला उहाँहरूलाई एउटा सही सूचना दिनु र उहाँहरूसँग समन्वय गरेर उहाँहरूको अवस्था बुझेर त्यो अनुसारको सहयोगको वातावरण निर्माण गर्नु जरुरी देखिन्छ।
3: जुन पछिल्लो समय सामाजिक सञ्जालमा जे जस्ता दृश्यहरू आइरहेका छन् नि, उद्धार गरेका कुराहरू अथवा त्यो अङ्गभङ्ग भएका व्यक्तिहरूका अथवा त्यस्ता घटनाहरूको दृश्य जुन सामाजिक सञ्जालमा पनि देखिरहेको छ, त्यसले थप जोखिम अझै बढाउँदो रहेछ नि।
4: हजुर, हाम्रो मनलाई यस्ता कुराहरूले सुन्छ र जुन घटनाहरू अहिले हामीले एउटा सामाजिक सञ्जालमा बार बार त्यही घटनाहरू दोहोरिरहेका छन् र कतिपय सवालमा अब सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्षको पनि कुरा गरौँ। हाम्रो सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइज पनि भइरहेका छन् र मोनिटाइज भइरहेका सामाजिक सञ्जाल प्रयोगकर्ता व्यक्तिहरूले चाहिँ यो अवस्था यो कठिनाईलाई अवसरको रूपमा प्रयोग गरेको हो कि भन्ने हामीलाई पनि लाग्छ। कतिपय घटनाहरू सनसनीपूर्ण हिसाबले प्रभाव गर्ने, कतिपय कुरा चाहिँ एआई जेनेरेटेड विभिन्न खालका मटेरियलहरू भिडियोहरू पनि राखिदिने, त्यस्तै अलि बढी त्यो समय त्यो पीडाको गम्भीरतालाई भन्दा बढी चाहिँ अझ बढी त्यसलाई बढाइ चढाइ गरिदिने, अझ सन्त्रास फैलाउने खालको व्यवहार पनि गरेका र अत्यन्तै विकृत अवस्थाका तस्विरहरू र भिडियोहरू पनि सेयर गरेको अवस्था देखिन्छ। त्यसले गर्दा यस्तै चाहिँ प्रभावित व्यक्ति र उहाँको परिवारको एउटा गोपनीयताको हक, उहाँको मानवताको हक र कतिपय सवालमा उहाँहरूको अधिकारले पनि कुण्ठित गरेको देखिन्छ भने अरू चाहिँ समाजलाई पनि यस्तै गलत सूचना प्रभाव गरेको र त्रास र डरमा अझ बढी प्रभावित पारेको पनि देखिन्छ। त्यसले गर्दा यस्तो समयमा चाहिँ हामीले अत्यन्तै संयमता, अत्यन्तै ठुलो धैर्य अनि एक खालको मानवीय व्यवहार दर्शाउनु पर्ने जुन जरुरी छ, यसको लागि चाहिँ सिङ्गो समाजले सूचित हुनको लागि हामीले प्रयास गर्नुपर्छ।
3: जति प्रभावित क्षेत्रका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको परिवारका सदस्य कोही न कोही चाहिँ वैदेशिक रोजगारीमा अथवा विदेश जानुभएको रहेछ र अहिले पछिल्लो समय यो विपदको घडीमा चाहिँ उहाँहरू फर्किने क्रम बढ़िरहेको छ। विदेशमा रहेका व्यक्तिहरूलाई चाहिँ अहिलेको घटनाले कसरी छोएको छ, कस्तो प्रभाव परेको होला?
4: हजुर, अब हजुरले भनेको कुरा प्रत्यक्ष रूपमा हाम्रो देशको धेरै नागरिकहरू वैदेशिक रोजगारसँग सम्बन्धित हुनुहुन्छ। त्यो चाहिँ अब हाम्रो हिमाल, पहाड़, तराई हरेक भेगका नागरिकहरू वैदेशिक रोजगारबाट उहाँहरूले आफ्नो जीविकोपार्जन गरिरहेको सन्दर्भमा यो रसुवाको जुन घटना छ, रसुवा, धादिङ, नुवाकोट, केही गोर्खा, त्यसपछि चितवनको जुन तटीय भेगमा रहेका बासिन्दाहरूको परिवारको सदस्यहरू वैदेशिक रोजगार हुने उहाँहरूले यो समाचारहरू सुनिरहँदाखेरि अझ यसमा चाहिँ क्षति कति भयो, को कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा सही जानकारी नपाउँदाखेरि उहाँहरूलाई परेको प्रभाव एक पाटो छ भने, नेपाली समाज चाहिँ अलि बढी सामाजिक दृष्टिकोण पनि राख्ने र वैदेशिक रोजगारमा भएका व्यक्तिहरूले पनि यो कठिनाईमा हाम्रो देशलाई सहयोग गरौं भन्ने चाहना राख्ने, उहाँहरूलाई प्रभाव गरिएको जुन सूचना छ अथवा उहाँहरूलाई दिएको यो प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको क्युआर छ, त्यसमा पनि कतिपय सवालमा चाहिँ अहिलेको प्रविधिसँग मिसाएर त्यसलाई फेक खालको बनाउने, त्यो धेरै कुराहरूले गर्दा चाहिँ अलि बढी फरक फरक आयामबाट व्यक्तिहरूलाई जो देश बाहिर हुनुहुन्छ, जो परिवारसँग सम्बन्धित हुनुहुन्छ, जो देशलाई माया गरौं, यो कठिन अवस्थामा मेरो भूमिका निर्वाह गरौं भन्ने हिसाबले सोचिरहनु भएको छ अथवा देशमा चाहिँ अब चाहिँ केही राम्रो हुन्छ कि भनेर एउटा आशा लिएर बसिरहनु भएको छ, अबको परिवर्तनले चाहिँ देशमा स्थायित्व होला, यसले गर्दा भोलिका दिनमा म देशमा फर्किएर पनि आफ्नो सिपलाई, आफ्नो श्रमलाई र पसिनालाई माटोमा सिञ्चित गरेर म जीवनलाई अलिक फरक ढंगले व्यवस्थित गर्छु भन्ने सपना देखेका धेरै नेपालीहरूलाई चाहिँ वास्तवमा यो घटनाले फरक फरक कोणबाट, फरक फरक तह र तबकाबाट जस्तै प्रभाव पारेको छ। त्यसले गर्दा यसको अत्यन्तै बहुआयामिक असर छ, यो देशभित्र पनि छ र देश बाहिर पनि छ।
3: त्यो मान्छेको, मानस पटेलले चाहिँ कस्तो प्रतिक्रिया देखाउँछ जब ऊ आफू चाहिँ विदेशमा छ र आफ्नो परिवार चाहिँ भनौँ न पीडामा छ, बाढीले घर बगाएको छ अथवा विपदका ठूल्ठूला कुराहरू आएका छन्, यत्र तत्र त्यो सबहरू फैलिएको हेर्दाखेरि होइन, सामाजिक सञ्जाल हेर्दाखेरि पनि त्यही आएको छ, त्यो अवस्थाले चाहिँ उहाँहरूको मानसपटलमा चाहिँ कस्तो असर पार्छ?
4: अत्यन्तै दुःखद परिस्थितिमा हामीले यी घटनाहरू प्रत्यक्ष रूपमा, परोक्ष रूपमा जुन हामी देखिरहेका छौँ, भोगिरहेका छौँ र नेपालभित्र पनि हामीले त्यसलाई अत्यन्तै पीड़ाको रूपमा महसुस गरिरहेका छौँ भने आफ्ना आफन्तीहरू देश बाहिर भएका व्यक्तिहरूलाई आफ्नो देशमा र आफ्नो आफन्तीहरूको यो अवस्था अझ कतिपय सवालमा त रसुवाको धेरै भेगमा त अझै पनि टेलिफोन सम्पर्क पनि स्थापित गर्न गाह्रो भएको छ, उहाँहरूको अवस्था के छ भन्ने जानकारी पनि छैन र परिवारका सदस्यहरू पनि यदि उहाँहरू सुरक्षित हुनुहुन्छ भने पनि कोही कता भएर अत्यन्तै कठिन अवस्थामा छुट्टिएर बस्नुपर्दाको पीड़ा वास्तवमा देशभित्रका व्यक्तिलाई जति छ, देश बाहिरका व्यक्ति जसै सही सूचना पाउनको लागि पनि धेरै ठूलो प्रयास गर्नुपर्छ, समय कुर्नुपर्छ र पाएको सूचना पनि सही हो वा होइन भन्ने कुराको एउटा स्पष्ट उहाँहरूले भ्यालिडेसन गर्न पनि गाह्रो छ। त्यसैले साँच्चै नै यो उहाँहरूको कोणबाट हेर्ने, उहाँहरूको मनबाट बुझ्ने भने अत्यन्तै ठूलो पीड़ा, अत्यन्तै ठूलो एउटा छटपटीको अवस्था बनिरहेको छ. कतिपय सवालमा यहाँले भने जस्तै उहाँहरू फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन. अहिले अब मध्यपूर्वको त्यो अवस्था छ, उहाँहरूलाई जति नेपालीहरू हुनुहुन्छ धेरै जसो मध्यपूर्वमा नै श्रम गर्नुहुन्छ. मध्यपूर्वको धेरै लामो समय शान्ति र सुव्यवस्था खलबलिएको अवस्था छ. आज देशको यो अवस्था छ, आफन्तहरूको यो कठिन अवस्था छ. यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा हामीले कल्पना गर्न सकिने भन्दा, शब्दमा व्यक्त गर्न सकिने भन्दा उहाँहरूको महसुस अत्यन्त गहिरो र पीडाजन्य छ. तैपनि हामी उहाँलाई के आह्वान गर्न चाहन्छौँ भने, वास्तवमा हामीले यो घटनामा भइरहेको जुन क्षति छ, यो क्षतिमा हामी सबैले उत्तिकै ढंगले आफ्नो ठाउँबाट सहयोगको लागि हामी सँगसँगै जुट्नु जरूरी छ. नेपालीहरूको एउटा सामूहिक एकता अझ बढी संगठित भएर प्रकट हुनुपर्ने एउटा परिस्थिति निर्माण भएको कुरा चाहिँ हामी उहाँहरूसँग आह्वान गर्न चाहन्छौँ.
3: डाक्टर साहब, अर्को पाटो भनेको अलिकति फरक आउट अफ ट्र्याकमा जान्छ, तपाईँलाई कस्तो लाग्छ तपाईँको विचार? स्थानीय त सरकारले, मैले अफ द रेकर्ड पनि अघि कुराकानी गरेको थिएँ, पालिकासँग चाहिँ समन्वय हुन नसकेको भन्ने कुरा गुनासोहरू सुनिन्छ. एकतर्फबाट सुरक्षा निकायले गरेको काम चाहिँ सराहनीय छ, होइन, उहाँहरूले राम्रै सकेसम्मको प्रयास गरिरहनु भएको छ, विदेशी व्यक्तिहरू पनि आएर सहयोग गरिरहनु भएको छ उद्धारको लागि, राहत वितरणको लागि. र केही ठाउँमा चाहिँ अझै राहत नपुगेको, उद्धार टोली नपुगेको भन्ने गुनासोहरू सुनिन्छ. तपाईँलाई के लाग्छ, यो अहिले भएको उद्धार र राहत वितरण चाहिँ पर्याप्त छ जस्तो लाग्छ तटस्थ भएर भन्दाखेरि?
4: हामीले विपदको परिभाषा नै बुझ्नुपर्छ. विपद भन्ने बित्तिकै हाम्रो स्थानीय स्रोत साधन, त्यसपछि राष्ट्रिय स्रोत साधनले नपुग्ने अवस्थालाई विपद भन्छौँ हामी. विपदको परिभाषा नै त्यही हो. त्यसले गर्दा हामीले अहिले जे जति भएको छ यसमा प्रयास चाहिँ हामीले बुझ्नुपर्छ, प्रयास सकारात्मक छ. यसमा सुरक्षाको जुन हाम्रो सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ उहाँहरू अत्यन्तै ठूलो लगन र जोखिम उठाएर खटिरहनु भएको छ. उहाँहरूको यो योगदानलाई हामीले अत्यन्तै ठूलो र उच्च सम्मान गर्नुपर्छ. उहाँहरूले गरेको योगदानको कारणले नै जो व्यक्तिहरू अहिले उद्धार भएको छ, खोजी भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ, यसमा उहाँहरूको भूमिकालाई हामीले कम मान्यौं भने र यसमा गुनासो गर्ने वास्तवमा हामीले समयलाई नबुझेको हुन आउँछ. यस्तो बेलामा हामीलाई हाम्रो आफ्नो आन्तरिक रिसोर्सेसहरू, हाम्रो आफ्नो प्रविधिहरू अत्यन्त अपुग रहन्छन्. त्यो प्रविधिहरूमा हामीले सहयोग खोज्नुपर्छ. प्रविधिको प्रयोगबाट जे कठिनाई भएको छ, जुन चाहिँ एउटा कठिन भूगोलमा व्यक्तिहरू सुरुङभित्र फसिरहनु भएको छ, सुरुङको नामो निशानो कहाँ भनेर छुट्याउन गाह्रो भएको छ, त्यसको कुन गहिराईमा त्यो छ, त्यसको प्रस्थान बिन्दु कुन हुनुपर्छ भन्ने बारेमा खोज्न गाह्रो भएको छ, त्यस्तै यो कठिनाईमा हामीले हाम्रो रिसोर्सेस हामीसँग कमी छ, हाम्रोसँग प्रविधिको क्षमता कम छ, अनुभव कम छ. किन भन्दा यो यस्ता विपत्ति हिजोको दिनमा हामीले झेल्नु परेको थिएन. हाम्रो अनुभव पनि होइन, प्रविधि पनि छैन, हामीसँग ह्युमन रिसोर्स त्यसरी ट्रेन्ड पनि होइन, त्यति धेरै सशक्त र हामीसँग त्यति धेरै संख्यामा पनि धेरै छैन भन्ने कुरा हामीले मनोरञ्जन गरेर अहिले नेपाल सरकारले अरू यस्तै अनुभव भएका हाम्रा सहयोगी राष्ट्रहरूबाट पनि विज्ञहरू आउनु भएको छ, प्रविधि आएको छ, प्रयास निरन्तर भइरहेको छ. त्यसले गर्दा हामीले भइरहेको प्रयासलाई बढी सराहना गर्ने. अब कुरा रह्यो उद्धार र राहतमा कतै स्थानीय सरकारसँग समन्वय भएन कि भन्ने कुराको जुन आवाज छ, सरकारले त्यसको लागि फेरि पनि प्रयास गरेको छ. यो एउटा कल्पना गरेभन्दा फरक खालको परिस्थिति अप्रत्याशित भयो. यसमा हाम्रो तयारी त्यो ढङ्गको थिएन. हिजोका दिनमा हामीले सुन्दाखेरि छलफलमा कहिलेकाहीँ यो जलवायु परिवर्तनको प्रभाव हुन सक्छ भन्ने कुरा जति सैद्धान्तिक बहस गरिन्थ्यो, तर व्यवहारिक हिसाबले यो खालको तयारी हामीमा थिएन. त्यसले गर्दा यस्तै ल्याएको परिणाम जुन अत्यन्तै कठिन छ, यो कठिन समयमा हामीले गर्नुपर्ने समन्वयमा कहीँ कतै भने जस्तो भएन होला, किन सबै अत्तालिएको आँटिएको समय थियो. कहाँ के गर्ने भन्ने बारेमा पनि हामीलाई सही ढङ्गको समन्वय गर्नलाई समय लागेको थियो. त्यसपछि हामीले अहिले चाहिँ समन्वयको प्रयास भइरहेको छ. मलाई जहाँसम्म लाग्छ, जो जहाँ छौँ त्यहीँबाट आफूले सकेको प्रयास अत्यन्त शुद्ध मनले गरिदियो भने वास्तवमा समन्वय हुँदै पनि जान्छ. अनि पीडितहरूको आवाजलाई हामीले सुनिदिनुपर्छ, सम्मानका साथ सुनिदिनुपर्छ. उहाँहरूको आक्रोश पनि स्वाभाविक छ, किन भन्दा आफ्नो मान्छे कहाँ छ भन्ने कुराको यति बेलासम्म थाहा नहुने, अनि उहाँहरू जीवित हो अथवा होइन भन्ने कुराको पनि अनुमान नहुँदा त्यो परिवारलाई, त्यो परिवारको सदस्य कति पीडा हुन्छ होला, चाहिँ उहाँको पीडालाई हामीले स्वाभाविक रूपमा स्वीकार गर्नु पनि पर्छ. उहाँहरूको आक्रोशलाई पनि वास्तवमा हामीले अन्यथा मान्नु हुँदैन. त्यो पीडामा त्यो स्थानमा हामी भइदिएको भए हामीलाई पनि त्यसो हुन्थ्यो भन्ने समभावले उहाँहरूलाई सुनिदिनु जरुरी छ. यसरी हामीले समभावले सुनिदिने, समन्वय गर्ने, एक र अर्कालाई चाहिँ हार्दिकतापूर्ण व्यवहार गर्यो भने वास्तवमा यो कठिनाईबाट हामी अगाडि बढ्न सक्छौँ. र यो कठिनाईमा जे जति क्षति भएको छ, यो अपूरणीय क्षति भएको छ, तर अब हुने क्षतिलाई हामी रोक्न सक्छौँ. र जो व्यक्ति जोगिनु भएको छ, जो व्यक्तिलाई अहिले उहाँको शारीरिक स्वास्थ्य, मानसिक शान्तिमा हामीले उहाँसँग सहकारी गर्नु परेको छ, उहाँलाई भरोसा दिलाउन सक्छौँ र उहाँलाई महसुस हुन सक्छ मेरो लागि मेरो समाज छ, मेरो स्थानीय सरकार छ, त्यसपछि मेरो प्रदेश सरकार छ र सिङ्गो राज्य संयन्त्र मेरो पक्षमा छ र यदि नसक्दा पनि उसले वैदेशिक सहायताको लागि पनि खुल्ला मनले आह्वान गर्छ, स्वीकार गर्छ, त्यो मेरो लागि हो भन्ने कुरा उहाँलाई महसुस भयो भने वास्तवमा उहाँलाई एउटा धेरै ठुलो भावनात्मक टेवा पनि पुग्छ र वास्तवमा एउटा नागरिकता चाहने पनि हेर्ने हो।
3: कसरी सहानुभूति दिनुपर्छ यस्तो अवस्थामा भन्ने कुराको तपाईँले स्पष्ट पार्नुभएको छ। डाक्टर साहब, म वैदेशिक रोजगारीमै भएका व्यक्तिहरूको त्यो मानसिक समस्याको बाटोमै अलिकति केन्द्रित हुन चाहन्छु। जस्तै यस्तो बेला न काममा ध्यान केन्द्रित हुन सक्छ, न काममा जान सक्ने अवस्था नै हुन्छ, ध्यान केन्द्रित त पछिको कुरा हो, उहाँहरू काममा जान नै सक्नुहुन्न एउटा कुरा, र मन भनेको विचलित भइरहेको हुन्छ, यो चाहिँ कतिको सामान्य अवस्था हो?
4: अब यसो छ, यसो हामीले सामान्य अवस्था भन्दा पनि स्वाभाविक अवस्था नै मान्ने गर्छौँ। सामान्य त होइन, यो कठिनाईको अवस्था हो, तर यो जुन स्तरमा आज यो अप्रत्याशित क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा र आफू चाहिँ विदेशमा रहेर त्यसो भने सही सूचनाको लागि पनि अझै पनि के भएको छ भन्ने कुरो अन्यल छ नि। जुन अहिले रसुवाको धेरै भूगोलमा त हामीले उहाँहरू कुन अवस्थामा हुनुहुन्छ भन्ने कुराको सही जानकारी पनि लिन सकिरहेको अवस्था छैन, किन भन्दा त्यहाँको सम्पूर्ण संचार विच्छेद भएको छ, पैदल यात्रा गरेर जाने ठाउँको लागि कठिन छ भूगोल, सडक सवारीको लागि त्यहाँ सम्पूर्ण बाटोहरू ब्लकेडको अवस्थामा छ, अनि भएका परिवारहरू छिन्न भिन्न अवस्थामा हुनुहुन्छ, संचारको लागि अथवा बिजुली बत्ती निभिरहेको अवस्थामा यहाँ देशभित्र त सम्वाद गर्न यति कठिन भएको छैन, वैदेशिक रोजगारमा रहनु भएको व्यक्तिलाई कति गाह्रो भएको होला। त्यसैले गर्दा यो अवस्थामा उहाँहरूलाई भएको कठिनाईलाई हामीले स्वाभाविक हिसाबले स्वीकार गर्नुपर्छ, यो सामान्य त मान्दैनौँ हामी त्यो, तर स्वाभाविक हो। किन यो कठिनाईको अवस्थामा व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिवटा सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए होला, मसँग केही धन सञ्चय भयो र मैले पठाएको धन चाहिँ आज गएर माटोमा खोलामा बगेर सिद्धियो, तर म परिवारसँगै भइदिएको भए यो कठिनाईमा म उहाँहरूको हात समाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुनसक्छ। तर यस यो अवस्थामा पनि हामीले उहाँहरूलाई चाहिँ के भन्छ भन्दा, तपाईँ भइरहँदा पनि, तपाईँ बाहिर हुँदा पनि आज तपाईँको परिवारले जे जति चाहिँ साथ पाउन सक्नुहुन्थ्यो र पाउनु पर्थ्यो त्यसको लागि जो यहाँ समाजमा हामी छौँ, हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकिराखेको छैन, यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। त्यसैले यहाँहरू जो बाहिर हुनुहुन्छ, यहाँले आफूलाई चाहिँ एउटा गल्ती अथवा एउटा पछुतोको महसुस नगर्नु होला, यो कसैले पनि थाहा पाएको, अनुमान गरेको अथवा एउटा सूचना पाएको विषय थिएन। अहिले पनि आइरहेको पछिल्ला वैज्ञानिक तथ्यहरूको आधारमा हेर्ने हो भने 16 किलोमिटरको दूरी चाहिँ 7 मिनटमा पार गरेर यो ठूलो रफ्तारको सुनामी, हिमाली सुनामी चाहिँ हाम्रो रसुवा बोर्डरमा आइसकेको थियो भने हामीले यसबाट सूचना नै पाएर पनि धेरै ठूलो सुरक्षा हुने ठाउँ देखिएन, हामीसँग त्यो हिजोको अनुभव होइन, त्यो खालको पूर्व तयारी थिएन, कति सवालमा हामीले यसको कुन स्केलमा चाहिँ बाढी आइरहेको छ, यसको प्रभाव कस्तो हुन्छ, यसको वेग के छ भने नजान्दा नजान्दै पनि सूचना पाएका व्यक्तिहरू सडक छेउमा अथवा पुलमा उभिएर अलि यस्ता हेल्थ चेक गरेको कारणले पनि पीडामा हुनुहुन्छ, तर त्यो उहाँहरूको दोषभन्दा पनि हाम्रो अनुभवको अभाव हो, सूचनालाई सही ढङ्गले बुझ्ने खालको हाम्रो हिजोदेखिको अभ्यास थिएन। त्यसले गर्दा आज जे भएको छ यो कुरालाई हामी बदल्न सक्दैनौँ, बदल्न नसक्ने कुरामा गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
3: कतिपय व्यक्तिहरू त फर्की पनि रहनु भएको छ, उहाँहरू मिलेसम्म चाहिँ फर्किरहनु भएको छ, जागिरै छोडेर आउनु भएको छ भन्ने कुरा पनि सुनिन्छ, र अर्को बाटो भनेको कतिपयले त अर्काको देशमा हुनुहुन्छ, त्यहाँको कानून र यहाँको कानून फरक छ, मिल्दैन, छुट्टी नपाएको, अब आउन छुट्टी पाए पनि पैसा नभएको, भनेको बेलामा टिकट नपाउने, यसले थप मानसिक बोझ थप्छ होला नि मान्छेहरूमा,
4: यो अवस्थालाई बदल्न सक्ने हैसियत राख्दैन, यो अत्यन्तै ठूलो प्राकृतिक प्रकोप हो, यसलाई अहिलेको प्रविधिले त तत्काललाई बदल्ने हैसियत राख्दैन भने हामी मानवीय हिसाबले जे हाम्रा प्रयासहरू छन् अथवा जो वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ उहाँहरूले गर्ने प्रयास चाहिँ यो अवस्थामा त्यत्रो धेरै ठूलो तात्विक परिवर्तन आउँदैन। त्यसैले गर्दा हामीले आफ्नो जीवनको र आफ्नो क्षमताको सीमितलाई पनि बुझ्नुपर्छ। त्यसैले गर्दा म जो देश बाहिर हुनुहुन्छ र यो अवस्थामा म परिवारसँग रहन सकिनँ भनेर एउटा पीडाको महसुस गरिरहनु भएको छ, उहाँले त्यो पीडाबाट चाहिँ आफूलाई केही समय सम्हालेर आफूलाई ध्यान दिनु जरुरी छ। जस्तै हामी सेल्फ केयर भन्ने गर्छौँ, यदि आफूलाई ध्यान दिन र आफूलाई सम्हाल्न सक्यो भने भोलिका दिनमा हामी अझ बढी क्षमताका साथ आफ्नो परिवारलाई, आफ्नो समाज योगदान गर्न सक्छौँ। यति बेला उहाँहरूको जुन परिवारसँग नजिक भएर यो पीडालाई बुझ्नको लागि जुन आउने हतारो छ त्यसलाई हामी महसुस गर्न सक्छौँ, यो एउटा स्वाभाविक उहाँहरूको परिवारप्रतिको दायित्व बोध हो। तर यदि आउन सकिन भन्दैमा आफूलाई चाहिँ दोषी अथवा आफूलाई चाहिँ कमजोर नठान्नु होला। यहाँ भइरहेका तपाईँका परिवारका अन्य सदस्यहरू र तपाईँका समाजका अन्य नातागोता आफन्तहरूले उहाँहरूको हेरचाह गरिरहनु भएको छ, त्यो अवस्था अपर्याप्त हुँदाखेरि सिङ्गो समाजले उहाँहरूलाई साथ दिइरहेको अवस्था छ। त्यसपछि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि उहाँहरूको साथको लागि अहरात्र प्रयास गरिरहेको छ। यी प्रयासहरू नपुगेको कारणले गर्दा यो विपदको कठिन अवस्थामा हामीले वैदेशिक सहयोग र प्रविधिलाई पनि स्वीकार गरेर उहाँहरूलाई पनि हामीले साथमा लिएर अहिले जुन प्रभावित क्षेत्रमा खोज उद्धार र कतिपय सवालमा हामीले राहतको पनि प्रयास गरिरहेका छौं भने वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहनुभएका आम नेपाली दाजुभाइ दिदीबहिनीहरू जो आफ्नो परिवारको पीड़ाले उहाँहरू त्यहाँ आफूलाई चाहिँ सम्हाल्न गाह्रो भइरहेको छ, तर म उहाँहरूलाई हार्दिकता साथ अनुरोध गर्न चाहन्छु तपाईँ सम्हालिनु पहिलो र अत्यन्त प्राथमिक अवस्था हो। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ। आज जुन परिवार यहाँ आउनुहुन्छ उहाँहरू अहिले एक्लिएको देखिए पनि उहाँहरूको खोजीमा उहाँहरूको साथमा अहिले हाम्रो राज्य संयन्त्र सँगसँगै रहेर चलिरहेको छ। यहाँहरूले चाहिँ आफूलाई बेसारा अथवा आफ्नो परिवारप्रति चाहिँ दायित्व पुर्याउन सकिन भन्ने खालको एउटा कमजोर र दुःखी मनस्थितिबाट आफूलाई सम्हाल्न जरुरी छ।
5: यो सूचनाको प्रभावको विषयमा कुराकानी गर्दाखेरि डाक्टर साहब, डिप फेक लगायतका भ्रामक सूचनाहरू नभएका घटनाहरू पनि आइरहेका छन्, यसलाई नियन्त्रण गर्न पनि अब हुन त अब सरकारले साइबर ब्युरो अन्तर्गत पहलको अधीनमा चलाइरहेको छ, के गर्न सकिन्छ र यस्ता समाचारहरूबाट चाहिँ कसरी यी समाचारहरूलाई चाहिँ कसरी सेग्रिगेट गर्ने, अर्थात् सत्य तथ्य समाचार कुन हो भनेर चाहिँ उहाँहरूले लिन सक्नुहुन्छ?
4: अहिलेको आधिकारिक सूचनाको प्रणालीमा नेपाल सरकारले आफ्नै पोर्टल सुरुवात गरिरहेको छ र हामीले हरेक दिन चाहिँ बुलेटिनको हिसाबले पनि सत्य तथ्य समाचार सम्प्रेषण पनि गरिरहेका छौं। तर जहिले पनि एउटा मानवीय स्वभाव र मानवीय मनोवृत्ति पनि हो, सत्यभन्दा छिटो धेरै गुणा चाहिँ झुटको प्रभाव हुन्छ, त्यसको शक्ति त्यस्तै हुन्छ, किनभने हाम्रो मस्तिष्कको बनावट र संरचना पनि त्यसै गरी बनेको छ। यो प्राकृतिक कुरा हो कि हामी एउटा सत्यका कुराहरू एउटा सही सूचनालाई भन्दा बढी अलि बढी सनसनीपूर्ण हिसाबले प्रसारित गरिएका अहिलेको प्रविधिको गलत प्रयोग गरेर बनाइएका समाचारहरूमा हामीलाई बढी ध्यान जान्छ र त्यसले हाम्रो बढी ध्यान खिच्छ। तर त्यसको साथसाथै औपचारिक र आधिकारिक हाम्रा च्यानलहरूबाट सही सूचना सम्प्रेषण नभएको पनि होइन। त्यसैले गर्दा म आम नागरिकहरू जो देशभित्र हुनुहुन्छ देश बाहिर हुनुहुन्छ उहाँहरूलाई हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु कि यहाँहरूले धैर्यताका साथ सत्य र सही सूचना प्रवाह गर्ने एउटा वैधानिक निकायहरू हुन्छन्, वैधानिक संचार माध्यमहरू हुन्छन्, वैधानिक राष्ट्रिय र सरकारी च्यानलहरू हुन्छन्, उहाँहरूलाई नै पछ्याउनुहोस् र उहाँहरूकै सूचनालाई चाहिँ पत्याउनुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। हामीलाई यो सूचना प्रविधि आखिर यति धेरै विकास भएको कति नै पो वर्ष भयो र हामी हिजोका दिनमा सूचना प्रविधिको सामान्य स्रोतहरूलाईबाटै सूचना लिइरहेका नेपालीहरू आज आएर चाहिँ सेकेन्डको सूचनामा भर पर्नु पर्ने पनि त होइन। तपाईँ केही समय धैर्य गर्नुहोस्, केही समय अलिकति बढी वास्तविकता पस्कने संचार माध्यमहरूलाई खोल्नुहोस्, हेर्नुहोस् र सरकारी पोर्टलहरूलाई ख्याल गर्नुहोस्। त्यहाँ सही सूचनाहरू नै प्रभावित भइरहेका छन्। त्यसले गर्दा यहाँहरूले कुन सूचना सही कुन सूचना गलत भन्ने कुरा चाहिँ आफू सचेत भएर त्यसलाई हेर्ने र बुझ्ने गर्नुहोला। र यदि यहाँले सही सूचनालाई मात्र फलो गर्नुहुन्छ भने अहिलेको सूचना प्रविधि अहिलेको विश्व बजारमा जुन पुँजी बजारले एउटा अल्गोरिदम क्रिएट गरेर जति धेरै व्यक्तिहरूले सूचना हेर्नुहुन्छ गलत सूचना त्यति नै भाइरल भएर फैलिने गर्छ। यहाँले हेरिदिनु भएन भने त्यसको फैलिने गति पनि कम हुन्छ र भोलिका दिनमा त्यसरी सनसनीपूर्ण सूचना बनाउने व्यक्तिहरू जो चाहिँ आज एउटा आफ्नो मोनिटाइज भएको सोसियल मिडियामा आफ्नो स्वार्थको कारणले गर्दा उहाँहरूले त्यो खालको व्यवसाय गरिरहनु भएको छ, उहाँहरूको स्वार्थमा पनि केही खालको ब्रेक लाग्छ। हामीले नै हेरिदिएनौँ भने हामीले नै उहाँहरूको सूचना चाहिँ व्यवस्था गरिदिएनौँ भने चाहिँ उहाँले जुन यो अहिलेको अल्गोरिदम बेस्ड जुन आफ्नो आमदानी छ त्यसको पनि कमी आउँछ र त्यस्तो व्यक्तिहरू निरुत्साहित हुन्छन्। त्यसले गर्दा सचेतना सबभन्दा ठूलो कुरा छ। यहाँहरू देशभित्र बाहिर जहाँ हुनुहुन्छ सही सूचनालाई पछ्याउने र पत्याउने गरिदिनु होला। यसले गर्दा गलत सूचना प्रभाव गर्ने व्यक्तिहरू आफै नै अलि बढी निरुत्साहित हुनुहुन्छ। अर्को कुरा यहाँले भन्नुभयो नेपाल सरकारले जुन आफ्नो ठाउँबाट गलत सूचनालाई नियन्त्रण गर्नको लागि कानूनी आधार लिइरहेको छ यसबाट पनि प्रयास भएको छन्। त्यसैले गर्दा राज्यभन्दा नागरिकको शक्ति अत्यन्त संगठित हुन्छ। यहाँहरू नागरिकले नै यस्ता कुरालाई चाहिँ व्यवस्था गर्न थालिदिनु भयो भने र गलत काम गर्ने कुरा चाहिँ राज्यलाई नै यहाँले सूचना दिनुभयो राज्य अझ बढी सशक्त भएर त्यस्ता गलत सूचना संरक्षण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाउन सक्छ। त्यस्तो नागरिक हुनु भनेको अत्यन्त ठुलो दायित्व पनि हो र त्यो दायित्व निर्वाह गर्नको लागि पनि सचेत नागरिकले यति बेला संगठित भएर काम गर्नुपर्छ।
3: कार्यक्रम देश परदेशमा हामी भोटेकोशी बाढ़ीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: ಸಿಧಾಕುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश. यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ. यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ. हामी कार्यक्रम देश परदेशमा छौं. आज हामी भोटेकोशी बाढ़ीबाट प्रभावित विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे उनीहरूले भोगिरहेका मानसिक चुनौती यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासु कार्कीसँग कुराकानी गरिरहेका छौं. अब थप कुराकानी.
2: डाक्टर साहब, जुन अहिलेको भयावह अवस्था छ, अलिकति देश केन्द्रित पनि कुराकानी गर्न चाहे मैले, यो अवस्थालाई बेलैमा साम्य पार्न सकिएन, मत्थर पार्न सकिएन भने यसले चाहिँ के कस्ता जटिलता पछिका दिनहरूमा निम्त्याउन सक्छ?
3: अब हामीले यसलाई चाहिँ हाम्रो देशको प्राकृतिक प्रकोप पछाडि हामीले हाम्रा नागरिकहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुराको सिलसिला हेर्नुपर्छ. हामीले यसमा चाहिँ हाम्रो देश दुर्भाग्य नै भन्नुपर्छ, सुन्दर देश प्राकृतिक हिसाबले अत्यन्तै धेरै नै विविधतापूर्ण देश छ. हामी जातीय भाषिक हिसाबले पनि विविधतापूर्ण देशमा कतिपय सवालमा प्राकृतिक र मानव निर्मित यता विभिन्न खालका जोखिमबाट हामी गुज्रिरहेका छौँ. यो लामो कालखण्डलाई नै हेरौँ हामी. हामीले बौद्धली शासन व्यवस्थाको शुरूआतबाट चाहिँ नागरिकहरू अब चाहिँ साधन स्रोत सम्पन्न हुन्छन्, खुसी हुन्छन् भन्ने ठूलो उत्साह थियो. त्यसको लगत्तै हामीले एउटा ठूलो जनयुद्ध अथवा जनआन्दोलनको चाहिँ क्षति बिहोर्नु पर्यो. त्यसबाट धेरै व्यक्तिहरू विस्थापित हुनुभयो, धेरैको चाहिँ जीवन गुमाउनु पर्यो. त्यसपछिका दुईवटा आयोग भने ती आयोगले पनि आजसम्म जो व्यक्ति चाहिँ वास्तवमा मारमा पर्नु भएको थियो, जुन विस्थापित हुनुभएको थियो, जुन व्यक्तिहरूलाई चाहिँ ठूलो क्षति बिहोर्नु भएको थियो, उहाँहरूलाई न्याय दिनको लागि अझै पनि सकिरहेको अवस्था थिएन. त्यस पछाडि फेरि अर्को जनआन्दोलन भयो, 62-63 आन्दोलन, त्यस्तै पुर्याएको क्षतिको पनि अझै पनि लेखाजोखा गरेर कहाँ चाहिँ के भएको छ भने निम्टारा गर्न सकिरहेको अवस्था थिएन. त्यस पछाडि फेरि 72-73 भुइँचालो आयो, भुइँचालोबाट विस्थापितहरूलाई पनि पुनर्स्थापित गर्न सकेको थिएन. अहिले पनि हामीले देखिरहेका छौँ, आजको मितिमा जुन रसुवाको जुन भोटेकोशीको बाढीबाट प्रभावित व्यक्तिहरू हुनुहुन्थ्यो, भित्रहत्तीको किनारामा रहेका व्यक्ति, तिनै व्यक्तिहरू हुनुहुन्थ्यो जो चाहिँ 2072 सालको भुइँचालोबाट माथिल्ला गाउँ बस्तीबाट विस्थापित भएर खोला किनारमा आश्रय दिइरहनु भएको थियो. उहाँहरूको त्यति बेला व्यवस्थापन गर्न सक्ने हाम्रो राज्यको त्यो खालको एउटा पहल कदमी, त्यो खालको अग्रसरता, त्यो खालको एउटा दायित्व बोध गर्न सक्नु पाएको भए आज ती व्यक्तिहरू जो खोला किनारामा विस्थापित भएर आश्रय लिनु भएको थियो उहाँहरू सुरक्षित हुनुहुन्थ्यो होला, उहाँहरू आज हामीले गुमाउनु पर्थेन होला. र हामीले देखिरहेका छौँ तिनै सन्दर्भका धेरै व्यक्तिहरू चाहिँ काठमाडौँको नदी किनारमा आएर बस्नु भएको थियो, धेरै व्यक्तिहरू त्यसरी विस्थापित हुनुभएको थियो. त्यहाँ यहाँहरू देख्न सक्नुहुन्थ्यो, त्यहाँ जनआन्दोलनबाट अनि जनयुद्धबाट विस्थापित व्यक्तिहरू, यस्तै बाढी पहिरोबाट विस्थापित व्यक्तिहरू, जुरे पहिरोबाट विस्थापित व्यक्तिहरू चाहिँ धेरै चाहिँ काठमाडौँमा आश्रय लिएर बसिरहेको अवस्था पनि थियो. फेरि उहाँहरू विस्थापित हुनुभएको छ. त्यसले हाम्रो देशमा विस्थापितहरूको सिलसिला चाहिँ हामीले कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा राज्यले अत्यन्तै ठूलो र गम्भीर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ. यसलाई साँच्चै नै एकले अर्कालाई दोष लाउनुभन्दा पनि राज्य नागरिकको अत्यन्तै नजिकको र जिम्मेवार अभिभावकको भन्ने हिसाबले महसुस गर्ने दायित्व चाहिँ आजको दिनमा हामीले महसुस गर्नुपर्छ. त्यसैले गर्दा आजको दिनमा जुन यो ठूलो प्राकृतिक प्रकोपबाट धेरै व्यक्तिहरू विस्थापित हुने, धेरै व्यक्तिहरूको चाहिँ घरबार विहीन भएर भोलि फेरि पनि उहाँहरूले राज्यप्रति आश्रय खोज्न सक्ने र राज्यलाई आश्रय दिन सकेन भने जोखिमपूर्ण बासको लागि उहाँहरू चाहिँ फेरि कुनै न कुनै ठाउँमा चाहिँ यसरी उहाँहरू भूमिहीन अथवा सुकुम्बासी बन्ने दिन आउन सक्छ. त्यति बेला हामीले के राज्यले चाहिँ उहाँहरूलाई दीर्घकालीन व्यवस्थाको नीति दिने भन्ने बारेमा हामी अहिलेदेखि नै छलफल गर्नु जरुरी छ. त्यसले गर्दा यो मनोसामाजिक हिसाबले हेर्ने हो भने पनि उहाँहरूलाई के चाहिँ भरोसा दिनुपर्छ भन्दा हिजोका दिनका विस्थापितहरूलाई जसरी हामी स्थापन गर्न सकेनौँ भन्ने उहाँहरू लागिरहेको छ. किन भन्दा बादपाकै विस्थापनको कुरा गर्ने हो भने 500 बढी घरहरू अहिले पनि खाली छन्, किनभने त्यहाँ हामीले राम्रो सम्पन्न स्थापना गर्न सकेको हाम्रो अभ्यास छैन. त्यसले गर्दा नागरिकलाई यो महसुस पनि हुन सकेको हुनसक्छ, किनभने नागरिकहरू आज साँच्चै नै सचेत छन्, उहाँहरूले यो कुरा महसुस पनि गरेको हुन सक्छन्. आज हामी विस्थापित छौँ, भोलि साँच्चै नै राज्यले चाहिँ हामीले स्थापना गर्न सक्छ कि सक्दैन, पुनर्स्थापना सम्मानजनक हुन सक्छ कि सक्दैन भन्ने उहाँलाई लागिरहेको हुन सक्ला. त्यो कारणले पनि विस्थापित व्यक्तिहरूलाई एक खालको मनोसामाजिक र पीड़ा, एउटा अलि सन्तास र कठिनाइको महसुस पनि हुन सकेको हुन सक्ला. तर अबका दिनमा चाहिँ हामीले हाम्रो देशको भूगोल यसमा हुन सक्ने यस्ता प्राकृतिक दैविक विपत्तिहरूलाई फेरि पनि मध्यनजर गर्दै आज जो प्रभावित हुनुहुन्छ उहाँहरूको आजको दिनमा खोज उद्धार र भोलिको दिनमा पुनस्थापनाको लागि हामीले अत्यन्तै धेरै वैज्ञानिक ढंगबाट र न्यायपूर्ण सामाजिक न्याय स्थापित हुने गरी र एकले अर्कालाई लाञ्छन लगाउने अथवा एकले अर्कालाई चाहिँ आफ्नो जिम्मेवारी पन्छाउने भन्दा पनि जिम्मेवार भएर प्रस्तुत हुने र साँच्चै नै नागरिकलाई चाहिँ हामी नागरिक अभिभावक छौं र हामी तपाईँको साथमा छौं भन्ने कुरा महसुस हुने गरी राज्यको सम्पूर्ण संयन्त्रहरूले त्यसको तयारीका साथ काम गर्नु जरुरी छ। त्यो खालको चाहिँ अहिलेदेखि तयारी गरेको उहाँहरू महसुस भयो भने वास्तवमा विस्थापितहरू जो अहिले यो विपदबाट पीड़ित हुनुहुन्छ उहाँहरूको मनोसामाजिक एउटा भरोसा चाहिँ अहिलेदेखि नै हामी ढुक्कले तपाईँको पक्षमा हामी सामाजिक न्यायलाई मरण दिने छैनौं भन्ने कुरा चाहिँ राज्यले शुरूआत गर्नु जरुरी देखिन्छ।
2: यो जुन अवस्थाले मानिसलाई पारेको मानसिक समस्याको असर चाहिँ हामीले देख्न त सक्दैनौँ होइन, त्यसको लक्षणहरू चाहिँ थाहा पाउन सक्छौ।
3: हामीले यस्तो प्राकृतिक विपदले कस्तो खालको मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने बारेमा विभिन्न खोज अध्ययन अनुसन्धान र त्यसै अनुसार विकास भएका सम्बोधन गर्ने मड्युल्सहरू र गाइडलाइन्सहरू छन्। कठिनाईको व्यायाम समयमा जो कसै पनि भावनात्मक हिसाबले विचलन हुने कुरालाई हामी स्वाभाविक मान्छौँ र त्यो स्वाभाविक अवस्थामा उहाँलाई त्यत्तिकै छोडिदियो भने चाहिँ अथवा उहाँहरूलाई त्यो स्वाभाविक अवस्थाबाट साँच्चै नै साथ सहयोग र समन्वय गर्न सकिने अविस्तारै उहाँहरू चाहिँ एक खालको निराशा, एक खालको उदासीनता, एक खालको छटपट्टी, एक खालको पीडाबाट उहाँहरू गुज्रिरहनुहुन्छ। त्यस्तै दीर्घकालीन हिसाबले मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। त्यसैले गर्दा आज हामी जहाँ जति चाहिँ खोज उद्धार राहतको कार्यक्रम पुगिरहेको छ त्यो ठाउँमा मनोसामाजिक हिसाबले उहाँलाई सहयोग गर्नको लागि प्राथमिक मनोवैज्ञानिक सहयोगका कार्यक्रमहरू हामी सँगसँगै दिएर गएका छौँ। त्यसमा चाहिँ त्यहाँ खटिने उद्धार कर्मीहरू, त्यहाँ खटिने स्वयंसेवकहरूलाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगका जुन मूलभूत सिद्धान्तहरूमा उहाँहरूलाई अभिमुखीकरण गरिएको छ, जसमा चाहिँ हामी उहाँहरूको कठिनाईलाई हेर्न, उहाँहरूको कुरा सुन्न र उहाँहरूलाई आक्रोश भयो भने, उहाँहरूको पीड़ा भयो भने, उहाँहरूले एक खालको दुःख व्यक्त गर्नु भने त्यसलाई चाहिँ समभाव भएर सुन्नको लागि हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ र त्यस सँगसँगै उहाँहरूको वास्तविक र वस्तुनिष्ठ आवश्यकतालाई चाहिँ तत्त्व निकायसँग समन्वय गर्नको लागि उहाँहरूसँग हामी सहकार्य पनि गर्छौँ। त्यो चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगको सिलसिला रह्यो। यसरी उहाँहरूलाई सहयोग गर्दा गर्दै पनि कतिपय व्यक्तिहरूलाई चाहिँ त्यो चोट, त्यो पीड़ा अत्यन्त गहिरो हिसाबले महसुस हुन सक्छ। त्यो गहिरो चोट र पीड़ाबाट महसुस भएका व्यक्तिहरूलाई चाहिँ तत्कालको अवस्थामा अक्युट स्ट्रेस रियाक्सन, अत्यन्तै पीड़ाबोध भयो, उहाँलाई चाहिँ म के गर्ने कसो गर्ने पनि भएन, म कहाँ छु भने होस् पनि र भएन, बेला बेलामा होसमा आउने, बेला बेलामा चाहिँ अलिकति बेहोसी जस्तो कुरा गर्ने, जति बेला म जोखिममा छु भनेर भाग्न खोज्ने, डराइरहने, राति राम्रोसँग निन्द्र नपर्ने, छटपट हुने जस्तो हामी अक्युट स्ट्रेस रियाक्सन भन्छौँ, त्यो खालको अवस्था पनि हुनसक्छ। त्यति बेला चाहिँ हामी उहाँलाई औषधिभन्दा बढी चाहिँ सहयोगकै कुरा गर्छौँ। उहाँलाई सहयोग दिन सक्यो, साथ दिन सक्यो, त्यो कठिनाईको बेलामा उहाँहरूलाई चाहिँ हामीले एउटा कसरी शान्त रहने भन्ने अभ्यासहरू सिकाउन सक्यो, जसलाई चाहिँ हामी शान्त रहने अभ्यास भन्छौँ, रिल्याक्सेसन टेक्निकका कुरा गर्छौँ, डिप ब्रिथिङ एक्सर्साइजको कुरा गर्छौँ र ग्राउन्डिङ एक्सर्साइजहरू कुरा गर्छौँ। त्यो गरेर उहाँलाई चाहिँ त्यो अवस्थामा हामीले सही ढङ्गले व्यवस्थापन गर्न सक्यो भने त्यस्ता व्यक्तिहरूको यो तत्कालको अवस्था सामान्य हिसाबले सहज भएर पनि आउन सक्छ र कतिपय व्यक्तिलाई चाहिँ डिप्रेसन जस्तो स्ट्रेस भएको छ, त्यो स्ट्रेसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सही खालको चाहिँ उपाय नभइरहँदा उहाँहरूलाई चाहिँ त्यो स्ट्रेस चाहिँ शारीरिक हिसाबले प्रस्तुत हुने, काँप्ने, बक्ने, ढल्ने, चिनछेनमा चाहिँ बम बेहोश जस्तो हुने त्यो अवस्था पनि हुनसक्छ र त्यस्तो बेलामा पनि हामीले उहाँहरूलाई सबभन्दा पहिलो कुरो त मनोवैज्ञानिक साथ र सहयोग नै गर्छौँ। त्यस पछाडि व्यक्तिलाई एन्जाइटीका विभिन्न लक्षणहरू देखा पर्न सक्छ, निन्द्र नपर्ने, छटपट्टि हुने जस्तो हुनसक्छ, उहाँहरूलाई पनि हामी सुरुवातमा औषधिभन्दा पनि उहाँहरूलाई सहयोगकै कुरा गर्छौँ र त्यसले गर्दा अहिले हामी चाहिँ समुदायमा प्रभावित क्षेत्रमा मनोवैज्ञानिक सहयोगको कुरा बढी गरिदिएका छौँ। त्यहाँ अहिले हाम्रो मानसिक स्वास्थ्यका विशेषज्ञ डाक्टरहरू पनि खटिरहनु भएको छ तर त्योभन्दा बढी संख्यामा चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोग दिन सक्ने कार्यकर्ताहरू, त्यसपछि मनोसामाजिक परामर्शदाताहरू, त्यसपछि मनोविदहरू पनि साथसँग खटिरहनु भएको छ। उहाँहरूको साथ र सहयोगले अहिलेको कठिनाईमा उहाँलाई सहयोग गर्न सक्यो भने भोलिका दिनमा चाहिँ उहाँहरू मानसिक स्वास्थ्य समस्या हुने जोखिमबाट जोगिन सक्नुहुन्छ भन्ने कुरा छ। त्यसका बावजुद पनि भोलिका दिनमा कतिपय व्यक्तिहरूलाई चाहिँ एन्जाइटी, डिप्रेसन हुन सक्ने, कतिपय व्यक्तिहरू चाहिँ यो कठिनाईलाई सामना गर्ने सिप्र शैली नमिल्दाखेरि उहाँहरूले चाहिँ लागु औषध र मदिराको दुर्व्यसनमा फस्न सक्ने र लामो समयसम्म समस्या भइरह्यो भने पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्तो कठिन खालको एउटा आघात जन्ने मानसिक अवस्था पनि निम्तिन सक्छ। त्यसको लागि हामी उहाँहरूसँग नजिक रहेर सहकार्य गर्ने र उहाँको घटनालाई बुझ्ने प्रयास गरिरहेका छौँ।
2: होइन, अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
3: अब हामीले वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि शुरूआत गरेको छ र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरूरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअल्ली उहाँहरूलाई सुनिदिने उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको म मेरो कोही छैन भन्ने एउटा जुन निराशाको भावना छ त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन अहिलेको प्रविधिले हामीलाई जोडिने धेरै ठुलो माध्यम बनेको छ धेरै ठुलो प्लेटफर्म खडा गरेको छ त्यसलाई हामीले सहयोग गरेर त्यसलाई हामीले चाहिँ प्रयोग गरेर हामी एकअर्काको भरोसा र एकअर्काको सहयोग बन्न सक्छौँ
2: व्यक्ति आफूले गर्न नहुने र आफू जोगिनु पर्ने कुराहरू चाहिँ के हुन्छ यस्तो बेलामा
3: अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ आफूलाई महसुस गर्नुपर्छ आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्द्रिक र जरुरी छ कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ अघि नै मैले भने डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ उहाँहरूले आफूलाई चाहिँ ग्राउन्डिङ एक्सर्साइज जसमा चाहिँ आफ्नो कानले सुन्ने आँखाले देख्ने जिब्रोले स्वाद लिने नाकले गन्ध लिने र वास्तविकतामा आफू चाहिँ रहने त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने सूचनामा चाहिँ गलत सूचनाहरूमा आफूलाई चाहिँ व्यस्त नराख्ने सही सूचनाहरू लिने र त्यस्तो बेलामा चाहिँ यदि सूचनाको सही जानकारी भएन भने सही च्यानल प्रयोग गरेर सही सूचनाको खोजी गर्न सक्नुहुन्छ र यस पछाडिका बावजुद पनि मान्छेको मन हो हामीले भन्दैमा र चाहँदैन सम्हालिन सक्दैन यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने उहाँहरूसँग सेयरिङ गर्ने उहाँहरूलाई चाहिँ आफ्नो
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अत्यन्तै राम्रो र सान्द्रिक भइहाल्यो कति सवालमा भौतिक हिसाबले नजिक नभए पनि हामी प्रविधिक हिसाबले त धेरै नेपालीहरू जोडिएकै छौँ हाम्रो अभ्यास पनि चाहिँ छ त्यसै गर्दा त्यो चाहिँ एउटा अत्यन्तै परिपक्व सञ्जालमा चाहिँ रहनु पर्यो कति सवालमा चाहिँ उहाँहरूलाई अझ बढी पीड़ा हुने अझ बढी चाहिँ एउटा विभत्स तस्विरहरू देखिरहेका सञ्जालहरूमा होइन एउटा परिपक्व र एउटा वैधानिक सञ्जालसँग रहेर चाहिँ उहाँहरूले आफ्नो कुराहरू सेयरिङ गर्ने आफ्नो अप्ठ्यारोहरू त्यहाँ चाहिँ सेयर गरेर कसरी सहज हुन्छ भन्ने कुरामा चाहिँ उहाँले सहकार्य गर्न सक्ने र त्यसबाट उहाँहरू सुरक्षित रहन सक्नुहुन्छ
2: यो अघि तपाईँले भन्नुभएको थियो टेलिमेडिसिन सेवा चाहिँ हामीले यहाँबाट निशुल्क प्रवाह गरिरहेका छौँ भन्ने कुरा र ऱ्यापिड रेस्पोन्स टिम पनि सरकारले सञ्चालन गरिरहेको कुरा तपाईँले अघि बताइसक्नु भएको छ यी बाहेक अन्य माध्यमहरू चाहिँ के छन् जसले गर्दाखेरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई चाहिँ सहज रूपमा पहुँचमा ल्याएर उहाँहरूसँग चाहिँ परामर्श गर्ने अथवा उहाँहरूका समस्याहरू सुनिदिने समाधान गर्ने अरू निकायहरू पनि छन् दूतावासदेखि लिएर अरू कुराहरू
3: हजुर यहाँले अत्यन्त राम्रो कुरा स्मरण गराउनुभयो हाम्रो जुन देशमा बहुसंख्यक मात्रामा नेपालीहरू हुनुहुन्छ त्यहाँ चाहिँ दूतावास अथवा श्रम सहचारीदेखि लिएर एउटा हाम्रो राज्यको उपस्थिति रहन्छ त्यो राज्यको उपस्थिति चाहिँ उहाँहरूको त्यो अभिभावक हो र उहाँहरूले सायद त्यो गरिरहनु पनि भएको होला त्यहाँ कतिपय ठाउँ त स्वास्थ्य सहचारी पनि रहनुहुन्छ त्यसले गर्दा उहाँहरूले त्यो आफ्नो राज्यको एउटा अभिभावकीय निकाय जुन विदेशमा पनि अवस्थित छ त्यो अभिभावकीय निकायसँग चाहिँ उहाँ सम्पर्कमा रहेर उहाँहरूको एउटा नेटवर्कमा रहेर त्यहाँ चाहिँ एउटा वैधानिक हिसाबले उहाँले हरेक प्रकारका जुन
7: आफ्नो भावनात्मक शक्तिदेखि लिएर कतिपय कुरामा अघि हामीले पनि यस्तै प्राविधिक कुरा होला, कतिपय कुरा कानुनी कुरा होला, त्यो सम्पूर्ण सहयोग चाहिँ उहाँले विदेशको भूमिमा पनि रहेर लिन सक्नु अवस्था विद्यमान रहन्छ। त्यसले गर्दा मैले बार बार उहाँलाई निवेदन गर्ने चाहिँ यो कठिनाईमा एक्लिएको महसुस गर्नु हुँदैन। यहाँ आफूलाई लाग्ला मलाई मात्र यो चोट परेको छ, वास्तवमा त्यसो होइन। यो चोट व्यक्तिगत हिसाबले, पारिवारिक हिसाबले उहाँले महसुस गर्नुभएको होला, तर सामाजिक हिसाबले हामी सिङ्गो राष्ट्रले यसलाई चोटको हिसाबले स्वीकार गरेको छ। त्यसले गर्दा हामी समभावका साथ उहाँसँग सहकार्य गर्न सक्छौँ। विदेशमा भइरहेका व्यक्तिहरूले पनि उहाँहरूको अभिभावकीय भूमिका निर्वाह गर्ने राज्यका निकायहरू विदेशमा अहिले पनि मौजूद रहेका छन्। ती विदेशमा रहेका निकायहरूसँग, त्यहाँ रहेका सम्बद्ध व्यक्तिहरूसँग उहाँहरू संवादमा र सम्पर्कमा रहेर आफूलाई चाहिँ यो कठिनाईबाट आफूलाई यो साथ र सहयोग पाउन सक्नुहुन्छ। यति बेला उहाँहरू त्यो प्रयास गर्नुपर्छ।
8: मानसिक स्वास्थ्यसँग जोडिएका जति पनि संयन्त्र वा अथवा नीतिहरू छन्, जति पनि अहिले सरकारले अप्नाइरहेको छ, यो पर्याप्त छ कि कस्तो छ?
7: यिनीहरूलाई चाहिँ समय अनुकाल हामीले हाम्रो आफ्नो रिसोर्सेसहरू हेरेर यस्तै परिमार्जन, यस्तै व्यवस्थापन गर्दै जानुपर्छ। त्यसले गर्दा प्रयासहरू छन्। हामीले अहिलेको आवश्यकता अनुसार चाहिँ मानसिक स्वास्थ्यमा कसरी समाजमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा राज्यले अभिभावकको दायित्व निर्वाह गर्ने भन्ने नीति छ, तर हाम्रा रिसोर्सेसहरू, हाम्रा एसपिरेसन भन्दा साँच्चै नै कमी छ। हामी त्यो कुरा स्वीकार गर्नुपर्छ। हामी अत्यन्तै कम रिसोर्स भएको राज्य व्यवस्थामा अहिले काम गरिरहेका छौँ। हामीले चाहँदा चाहँदा पनि हाम्रा राज्यका संयन्त्रहरू चाहिँ जुन नीतिगत व्यवस्था छ, जुन संवैधानिक अधिकार छ, जुन कानुनी दायित्व छ, त्यो अनुसार चाहिँ नागरिकले पाउने गरी व्यवस्थित गर्नको लागि साँच्चै नै हाम्रो स्रोत र साधन पर्याप्त छैन। त्यसले गर्दा नीतिहरूमा नै त्यत्रो धेरै ठूलो खाडल त होइन, तर स्रोत र साधन, तिनीहरूको परिचालन र समन्वयमा अझै पनि हामीले धेरै काम गर्नु परिरहेको छ। त्यसको हिसाबले हेर्ने भने स्थानीय स्तरमा पनि हामीले मानसिक स्वास्थ्यको बारेमा हाम्रा स्वास्थ्यकर्मी साथीहरूलाई तालिम दिएका हुन्छौँ। हामीले निशुल्क कसूचीका औषधिहरूमा पनि ती औषधिहरू समावेश गरेका हुन्छौँ, तर नागरिकले पाउने बेलामा केही प्रश्नहरू छन्। त्यसले गर्दा यी प्रश्नहरू जायज छन्। यी प्रश्नहरूलाई हामीले सही ढंगले सुनवाई पनि गर्नुपर्छ र अहिले राज्यलाई संवैधानिक हिसाबले पनि र सर्वोच्चको आदेश र परामर्शको हिसाबले पनि राज्यले मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्छ। नागरिकलाई मानसिक स्वास्थ्यको हिसाबले दिनुपर्ने आधारदेखि लिएर विश्वकीय मानसिक स्वास्थ्य सेवाको लागि राज्यले जुन नीतिगत र संवैधानिक व्यवस्था गरेको छ र अन्तर्राष्ट्रिय महासन्धिहरूमा पनि राज्यले आफूलाई त्यही ढंगले जिम्मेवार रूपमा प्रस्तुत गरेको छ, त्यसको कार्यान्वयनको लागि राज्यले संयन्त्र बढाउनुपर्ने अनि रिसोर्सेस निर्माण गर्नुपर्ने, त्यो आर्थिक हिसाबले होला, त्यो मानवीय हिसाबले होला, प्राविधिक हिसाबले, त्यसको लागि चाहिँ सर्वोच्चले पनि परामर्शबाट हामीलाई एक खालको निर्देशित गरेको छ र राज्यले पनि आफ्नो सीमित साधनहरूलाई कसरी अधिकतम नागरिक हितमा सन्तुलित हिसाबले प्रयोग गर्ने भन्ने बारेमा राज्यले यसमा पटक पटक समीक्षा पनि गरेको छ। तर यसका बावजुद पनि राज्य हाम्रो थोरै रिसोर्सबाट सञ्चालन भएको राज्यमा आफ्ना सीमितताहरूका बावजुद बार बारको यस्ता प्राकृतिक र मानव निर्मित क्षतिहरूले गर्दा साँच्चै नै हाम्रो क्षमतालाई कमजोर बनाएको अवस्था छ। म नागरिकहरूलाई यो पनि अनुरोध गर्न चाहन्छु, हामीले चाहँदा चाहँदै पनि हाम्रा रिसोर्सेसहरूमा धेरै नै सीमितता छन्, त्यो यहाँले बुझ्नु भएकै छ। जस्तो कि बिमाको कुरामा पनि नागरिकले बुझ्नु भएको छ, उहाँहरू बिमित हुनुहुन्छ, तैपनि उहाँले बिमा अनुसारको चाहिँ जुन राज्यले कमिटमेन्ट गरेको सेवालाई अझै पनि कम्प्रोमाइज गर्नुपर्ने अवस्था छ, किनभने यो राज्यको रहर होइन, बाध्यता छ। हामीसँग अत्यन्तै सीमित स्रोतहरू छन्। सीमित स्रोतहरूको बावजुद पनि राज्यले जुन ढंगले उहाँहरूसँग काम गर्ने प्रयास गरेको छ, त्यो प्रयासलाई बुझिदिनु हुनको लागि पनि म नागरिकप्रति हार्दिक आह्वान गर्न चाहन्छु।
8: यही कुरालाई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सन्दर्भमा जोडेर हेर्दाखेरि पर्याप्तता हुन त तपाईँले भन्नुभयो पर्याप्त हुँदैन, समयअनुसार परिमार्जन गर्दै लानुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो क्षेत्रमा चाहिँ के कुराहरू अपनाउनु अहिलेको समयमा चाहिँ अलिकति महत्वपूर्ण देखिन्छ?
7: अब वैदेशिक रोजगारीमा भएका व्यक्तिहरू मानसिक स्वास्थ्यको बारेमा चाहिँ पछिल्लो परिमार्जन हामीले उहाँहरूको डिपार्चरको गाइडलाइनमा पनि मानसिक स्वास्थ्य कुरा राखेको छौँ। प्री डिपार्चर गाइडलाइनमा मेन्टल हेल्थको सवाल छ अनि उहाँहरूलाई जुन ओरिएन्टेसन गरिन्छ वैधानिक बाटोबाट र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानुभयो व्यक्तिहरूलाई चाहिँ त्यो खालको ओरिएन्टेसन पनि हुन्छ। उहाँहरूलाई के परिस्थितिले चाहिँ वैदेशिक रोजगारमा देश बाहिर रहँदाखेरि कस्तो खालको मानसिक तनाव हुनसक्छ, स्वास्थ्य समस्या हुनसक्छ, अथवा उहाँहरू भावना
8: महत्वपूर्ण देखिन्छ।
7: अब वैदेशिक रोजगारीमा भएका व्यक्तिहरू मानसिक स्वास्थ्यको बारेमा चाहिँ पछिल्लो परिमार्जन हामीले उहाँहरूको डिपार्चरको गाइडलाइनमा पनि मानसिक स्वास्थ्य कुरा राखेको छ। प्री डिपार्चर

0: कार्यमा पनि ओरिएन्टेशन हुन्छ र त्यस्तो बेलामा उहाँहरूका आफ्नो क्षमताले पुगेन भने कुन कुन संयन्त्रबाट उहाँहरूले सहयोग दिने उहाँहरू त्यो कार्यस्थलमा रहँदाखेरि देश बाहिर रहँदाखेरि र देशभित्रको सञ्जालमा कसरी उहाँहरू जोडिने अथवा यो हाम्रो वैदेशिक रोजगार बोर्डबाट सञ्चालन रहेको हटलाइन सेवालाई कसरी उहाँहरूले सदुपयोग गर्न सक्नुहुन्छ भन्ने बारेमा पनि उहाँहरूको ओरिएन्टेसन हुन्छ। त्यसले गर्दा उहाँहरूले ती सेवाहरूलाई चाहिँ बुझिदिनुपर्छ। र एउटा अर्को पार्टमा वैदेशिक रोजगारमा हाम्रा आम नागरिकले बुझ्नुपर्ने सवाल के छ भन्दा उहाँहरूले उहाँहरूको त्यो ठाउँमा रहँदाखेरि स्वास्थ्य पहिलो प्राथमिकता दिनुपर्छ। धेरै वैदेशिक रोजगारमा गएका व्यक्तिहरू चाहिँ हाम्रो नेपालको एउटा प्राकृतिक वातावरणभन्दा फरक प्रकृतिको वातावरणमा अत्यन्तै ठुलो तापक्रमको फरकमा होइन हाई टेम्परेचरमा काम गर्नुहुन्छ, ह्युमिडिटी हाईमा काम गर्नुहुन्छ, डिहाइड्रेसनको समस्या अत्यन्तै बढी हुन्छ। त्यसले गर्दा डिहाइड्रेसनको कारणले गर्दा हुन सक्ने उहाँको शारीरिक रोगहरू जस्तो कि अहिले हामीले मृगौलासँग सम्बन्धित दीर्घ स्वास्थ्य समस्याको कुरा गर्छौँ, त्यसपछि उहाँहरूलाई त्यस्तै पार्ने मानसिक असरको कुरा गर्छौँ, निन्द्र नपर्ने कुरा गर्छौँ र उहाँहरू चाहिँ एसीमा आएर बस्दाखेरि पनि पानीभन्दा बढी चाहिँ चिसो पिउने पनि गर्नुहुन्छ, जस्तै गर्दा चाहिँ उहाँहरूको शरीरलाई नकारात्मक प्रभाव पार्ने, त्यस्तै गर्दाखेरि उहाँहरूलाई अरू दीर्घकालीन स्वास्थ्य समस्याहरू सुगरदेखि लिएर ब्लड प्रेसर बढ्ने जस्तो समस्याहरू पनि बढिरहेको हुनसक्छ र त्यसपछि उहाँहरूले आराम पनि कम गर्ने र आराम यदि निन्द्रा परेन भने नेपालीहरूको चाहिँ कतिपय सवालमा मदिरा आफैले बनाएर सेवन गरेको हामीले देखिरहेका छौँ। मदिरा चाहिँ उहाँहरूले विषाक्त मदिरा प्रयोग गरेर नेपालीहरूको मृत्यु भएको कथा पनि हामीले सुनिरहेको छौँ। त्यसले गर्दा हामीले उहाँहरूलाई आफ्नो सेल्फ केयरमा ध्यान दिनको लागि चाहिँ हार्दिक साथ अनुरोध गर्छौँ। हो हामी रोजगारीमा छौँ, हामी परिवार छोडेर गएका छौँ, दुई पैसाका कमाइ होला भन्ने एउटा अभिलाषा लिएर योजना बनाएर एउटा उद्देश्य बोकेर पनि हामी देशमा गएका हुन्छौँ। तर त्यति मात्रै होइन, हामीले पैसाको साथ साथमा स्वास्थ्य पनि जोगाउनुपर्छ। कमाएको पैसा यदि स्वास्थ्य गुमाएर कमाइएको छ भने वास्तवमा त्यो गुमेको स्वास्थ्य त्यो पैसाभन्दा धेरै महँगो पैसा तिरेर पनि फिर्ता आउँदैन। धेरै नेपाली नागरिकहरू चाहिँ उहाँबाट फर्केर आएपछि दीर्घ स्वास्थ्य समस्याबाट गुज्रिरहेको अवस्था पनि हामी देख्न सकिरहेका छौँ। कतिपय सवालमा हामी दैनिक जसो मृत्युको घटनाहरू पनि देखिरहेका छौँ, आत्महत्याको घटना पनि देखिरहेछौँ। सम्पूर्ण कुरा हेर्दा चाहिँ वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूलाई मेरो हार्दिकताका साथ अनुरोध के छ भन्दा तपाईँ त्यहाँ पैसा मात्रै कमाउन जानुभएको होइन, तपाईँ परिवारको खुसी कमाउन जानुभएको हो, तपाईँ आफ्नो स्वास्थ्य जोगाउन जानुभएको हो, तपाईँ एउटा सुन्दर सपना लिएर जानुभएको छ भने सुन्दर सपना भनेको एउटै मात्रै विषयले एउटै मात्रै कम्पोनेन्टले मान्दैन, त्यसमा समग्र त्यसको आयामहरूमा हामीले ख्याल गर्नुपर्छ। त्यसले यहाँले विदेशमा रहँदाखेरि आफ्नो स्वास्थ्यले आफ्नो मानसिक स्वास्थ्यलाई आफ्नो दैनिकीलाई आफ्नो सम्बन्धहरूलाई र आफ्नो एउटा जीवनशैलीलाई पनि स्वस्थको राख्नको लागि म उहाँहरूसँग अनुरोध गर्छु।
1: त्यसमा पनि कोही आफन्तहरू विदेशमा हुनुहुन्छ भने यहाँ भएका व्यक्तिहरूले चाहिँ उहाँहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ?
0: किन भन्दा यसको लागि वैदेशिक रोजगारसँग सम्बन्धित हाम्रो बोर्डले र नेपाल सरकारले एउटा विभिन्न परियोजना पनि चलाइरहेको छ, जसलाई हामी चाहिँ सेफर माइग्रेसन पनि भन्छौँ, सेफर रिटर्निङ प्रोजेक्ट पनि भन्छौँ। यो अत्यन्तै सही कुरा, राज्यले यसको लागि पहल कदमी लिएको छ। तर त्यो राज्यले लिएको पहल कदमी यदि नागरिक स्तरबाट त्यसलाई आत्मसात गरिएन भने वास्तवमा त्यो रिसोर्सेसहरू सही ढंगले सदुपयोग गर्न सकिँदैन। त्यसैले गर्दा जो व्यक्तिको परिवारको सदस्य चाहिँ वैदेशिक रोजगारमा जानुभएको छ, उहाँहरूको देशमा रहेका परिवारका सदस्यले पनि के कुरा चाहिँ आत्मसात गरिदिनु पर्यो भन्दा, वास्तवमा परिवार छुट्टिएर बस्नु भनेको एउटा सामान्य परिस्थिति होइन। किन भन्दा हामी सबैजना सँगै बसेर सँगै दुःख सुख साथ दिएर जे छ त्यही कुराहरूमा रमाएर बस्न चाहन्थ्यौँ, तर हाम्रा स्मितताहरूले त्यो सुविधा हामीलाई दिएको छैन। त्यसले गर्दा हामी आफ्ना केही सपनाहरूलाई अलि बढी उचाइ पुर्याउनको लागि भनेर परिवार छुट्टिएर वैदेशिक रोजगारमा जाने अवस्थामा छौँ। तर वैदेशिक रोजगारमा जाँदाखेरि उहाँहरूले कठिन ढंगले आर्जन गरेको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा परिवारका सदस्यहरूले अलि बढी ध्यान दिनुपर्ने एउटा कुरा रह्यो। अर्को चाहिँ उहाँको अभावमा उहाँले छोडेर जानुभएका सन्ततिहरू, परिवारको अब आफ्नो बुबा आमाहरू र श्रीमती जो परिवारका सदस्यहरू हुन्छ उहाँहरू बीचमा चाहिँ कसरी एक खालको आत्मीयता र हार्दिकतालाई कायम राख्ने भन्ने बारेमा पनि परिवारले सोच्नुपर्छ। र कतिपय सवालमा वैदेशिक रोजगारमा भएका व्यक्तिहरू चाहिँ परिवारको एउटा अस्वाभाविक चाहनाको मार्ग पनि हुनुहुन्छ, होइन पैसा समयमा आइदिएन अथवा हामीलाई यो पुगेन त्यो पुगेन भन्ने पनि कुराहरू उहाँले सुनिरहेको हुन्छ, पारिवारिक तनावमा पनि हुनुहुन्छ। त्यसरी परिवारको अत्यन्तै ठूलो भूमिका रहन्छ, जसले चाहिँ उहाँहरूको आर्जनलाई उहाँले पठाएको सम्पत्तिलाई सही ढंगले सुरक्षित राख्नु र त्यसलाई चाहिँ एउटा दीर्घकालीन उपार्जनको हिसाबले लगानी गर्न पनि सकिन्छ। अर्को कुरा भनेको उहाँहरूको यहाँ परिवारमा छुटेका अरूका परिवारका सदस्यहरूलाई सही ढंगले एउटा पारिवारिक सम्बन्धमा जीवित राखिराख्नु र बालबालिकाको पढ़ाईको कुरा होला, बुबा आमाको स्वास्थ्य कुरा होला र श्रीमतीहरूको पनि आफ्नो आवश्यकता र जुन गर्नुपर्ने दायित्वको कुरा त्यसलाई पनि हामीले सही ढंगले निर्वाह गर्नको लागि चाहिँ परिवार भौतिक हिसाबले टाढा भए पनि सँगै भएको महसुस गर्ने गरी हामीले एकअर्कालाई साथ सहयोग र

0: राखेर अगाडि बढ्न सक्यौं भने वास्तवमा वैदेशिक रोजगारबाट हामीलाई पैसा मात्र आर्जन भइरहेको हुँदैन, एउटा सामाजिक सम्बन्ध आर्जन भइरहेको हुन्छ, एउटा परिवारसँग विश्वास आत्मीयता पनि आर्जन भइरहेको हुन्छ, त्यस सँगसँगै हाम्रो स्वास्थ्य पनि सुदृढ रहेको हुन्छ। र त्यसपछि भोलि आएर हामी वैदेशिक रोजगारबाट देश फर्केर एउटा सुन्दर सपनालाई चाहिँ सही ढंगले निर्वाह गर्न सक्ने र परिवारलाई व्यवस्थित गरेर अगाडि बढ्न सक्ने र एउटा अवसरको हामीले सही ढंगले सदुपयोग गर्ने माहौल बन्न सक्छ। त्यसले गर्दा परिवारका सदस्यहरू अत्यन्तै जिम्मेवार भएर आफ्नो परिवारलाई सिङ्गो सग्लो र एउटा हार्दिकतापूर्ण बनाउनको लागि चाहिँ सबैले सँगसँगै
1: मेरो जिज्ञासा त तपाईँ समक्ष मैले निवेदन गरिसकेको छु। मैले छुटाएका र अत्यन्तै महत्वपूर्ण कुराहरू केही छन् भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु।
0: होइन, हामीले धेरै कुराहरू के लायौं, अब हामीले यो विषय चाहिँ वैदेशिक रोजगार र अहिलेको स्वदेशमा भएको विपदलाई जोड्ने प्रयास गरेका छौं। वास्तवमा हामी दुईटा फरक फरक पक्षहरूमा पनि हेर्दा हेर्दै पनि यसमा अत्यन्त धेरै तन्त्रहरू जोडिएका पाएका छौं। किन भन्दा साँच्चै नै यदि देशमा नै रोजगारको अवस्था हुन्थ्यो भने, देशमा नै बसेर हामी काम गर्न सक्ने अवस्था हुन्थ्यो भने हामी धेरै नेपालीहरू सँगसँगै रहेर जीवन अगाडि बढ़िरहेका हुन्थ्यौं। अर्को कुरा चाहिँ यदि साँच्चै नै हाम्रो चाहिँ यो प्राकृतिक प्रकोपलाई सही ढंगले पहिचान गर्न सक्ने प्रविधि अथवा त्यसपछि आएको यो प्रकोपलाई व्यवस्थापन गर्न सक्ने प्रविधि र हामीसँग त्यो खालको एउटा क्षमता हुन्थ्यो भने आजको यो प्रकोपबाट धेरै व्यक्तिहरू हामी सुरक्षित राख्न सक्थ्यौं। त्यसले हाम्रा सीमितताहरूलाई हामीले बुझ्नुपर्छ। यस सीमितताको कारण अहिले प्रविधिमा हामीले अरूको साथ खोजिरहेका छौं, त्यो सँगसँगै रोजगारीमा हामी देश बाहिर गइरहेका छौं। त्यसले गर्दा नेपाली हुनुको एउटा परिस्थिति भनेको हामी परिस्थितिसँग अनुकूलन गरेर बाँच्नुपर्छ। त्यो अनुकूलन भनेको रोजगारीको हिसाबले पनि होस् र विपदबाट बाहिर आएर भोलिका दिनमा जीवन जिउने सन्दर्भमा पनि होस्। त्यसले गर्दा हामीले आफ्नो धैर्यता, संयम र एक खालको हार्दिकतालाई जहिले पनि बचाएर राख्नुपर्छ र जो जहाँ छौं त्यहाँबाट हामी आफूले चाहिँ सकारात्मक प्रयास र पहल गर्नुपर्छ र यसो गर्न सक्यो भने नै आजको कठिन अवस्थामा चाहिँ हामी सुरक्षित हिसाबले बाहिर आउन सक्छौं र भोलिको दिनलाई चाहिँ अझ बढी व्यवस्थित, अझ बढी संगठित, अझ बढी चाहिँ हार्दिकतापूर्ण बनाउन सक्छौं। त्यसले गर्दा जो व्यक्ति देश बाहिर हुनुहुन्छ, यो कठिन अवस्थामा यहाँले देशलाई माया गर्नुभएको छ, परिवारलाई सम्झिरहनु भएको छ, आफ्नो सकेको सहयोग यहाँले देशलाई पठाइरहनु भएको छ, यसको प्रति हामी देशवासीहरू ऋणी छौं। यहाँहरूले गर्नुभएको योगदान वास्तवमा यो देशको समृद्धिको लागि, यो देशको कठिनाईबाट र विपदबाट बाहिर आउनको लागि अत्यन्तै ठूलो मूल्य राख्दछ। त्यसले गर्दा यहाँहरू प्रति यो देशले जहिले पनि भरोसा, विश्वास र माया राखेको छ। त्यसले गर्दा यहाँहरू त्यो ठाउँमा सुरक्षित रहन, संयमित हुनको लागि म हार्दिक आह्वान पनि गर्न चाहन्छु। तपाईँको परिवारलाई सकेको सहयोग हामीले यो देशले, यो समाजले र यो राज्यले आफ्नो ठाउँबाट पुर्याइरहेको छ र तपाईँको सहयोगलाई पनि भोलिका दिनमा राज्यले तिनै प्रभावित व्यक्तिहरूकै उद्धारको लागि नै प्रयोग गर्ने कुरामा पनि म यहाँप्रति हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र तपाईँको स्वस्थ जीवन र तपाईँको खुसी नै हाम्रो चाहना रहेको छ। यो सँगसँगै विपदमा रहेका नागरिकहरू पनि जो अहिले छुट्टिएर रहनु भएको छ, जो अहिले कठिनाईमा हुनुहुन्छ, यो केही समय पछाडि फेरि पनि तपाईँका खुसीका दिनहरू आउँछन्। यति बेला कठिनाईमा यहाँहरू संयमित रहनुहोस् र कनेक्टेड रहनुहोस् भन्नको लागि भने म अनुरोध गर्न चाहन्छु र यो विपदमा हामी सबैले मिलेर यसबाट बाहिर आउन सक्छौं र बाहिर आउनुपर्छ भन्ने पनि निवेदन गर्न चाहन्छु। हस् धन्यवाद, नमस्कार।
1: धेरै धेरै धन्यवाद बासुजी तपाईँलाई।
0: धन्यवाद, नमस्कार।
2: उहाँ हुनुहुन्थ्यो मानसिक अस्पताल ललितपुर लगनखेलमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर बासु कार्की। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले भोटेकोशी बाढ़ीबाट प्रभावित, विशेष गरी वैदेशिक रोजगारीमा रहेका र सर्वस्व गुमाएका व्यक्ति तथा परिवारको मनोवैज्ञानिक अवस्थाबारे, उनीहरूले भोगिरहेका मानसिक चुनौती, यस्तो अवस्थामा अपनाउनु पर्ने उपाय तथा प्रभावितलाई सहयोग गर्न सरकार, पालिका र समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटे कोशीको बाढ़ीको सातौं दिन खोज उद्धार र राहत वितरणको काम चल्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा झण्डै 5,88,00,00,00 रूपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसाय थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इंग्ल्याण्डका गवर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फँसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। सरकारले खोज उद्धार र राहत वितरणको काम भइरहेको बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीड़ितले गुनासो गरेका छन्। भोटेकोशीको बाढ़ीपछि प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै 5,88,00,00,00 रूपियाँ संकलन भएको छ। हिजो दिउँसोसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,23,000 जमा भएको हो। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जमा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढ़िरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। साथै कार्यालयले बाढ़ी प्रभावितका लागि भन्दै यी कोषका नाममा तोकिएका बैंक बाहेक अन्य खातामा पनि रकम संकलन भइरहेको जानकारी आएकाले बुझेर मात्र रकम उपलब्ध गराउन आग्रह गरेको छ। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ हेटौँडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रुवाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाण्डौ आउनेछन्। काठमाण्डौबाट हेटौँडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाण्डौ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था समेत मिलाइएको छ। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाण्डौ आवत जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। भोटेकोशी बाढ़ीले क्षति पुर्याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़कको मर्मतसँगै वैकल्पिक सड़क सञ्चालनको काम हुन थालेको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालको सफाई तथा पुनर्निर्माण कार्यलाई ती प्राथमिकतामा राखिएको छ। नुवाकोट प्रशासनका अनुसार बाढ़ीले क्षति पुर्याएको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत कार्य भइरहेको छ। तादी खोलामा रहेको पुल बगाएर अवरूद्ध भएको सड़कमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। त्रिचुलीको ढुंगे बजार क्षेत्रबाट रसुवा जाने सड़क मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ। बाहुन बेसी लाङचाङ धुन्चे सड़कमा साना गाड़ी सञ्चालनमा रहेको छ। नुवाकोटको ढिकुरे फेदी बेसी बोरे भन्जाङ ढुंगे धारा हुँदै बेत्रावती रसुवा जाने बाटोमा पनि साना गाड़ी सञ्चालनमा छन्। यो सड़कबाट ठूला गाड़ी गुड्न मिल्ने गरी काम भइरहेको छ। कोलोनी बुद्ध सिंह घाट जाने सड़क तथा लबडाँडा कालीखोला माझी गाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ। विदुर नगरपालिकाको ढुंगे क्षेत्रमा पनि यातायात सञ्चालनमा ल्याइएको छ। कोलोनी ढुंगे लगायत ठाउँमा ट्विन सञ्चालनको तयारी भइरहेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी अनुसार गल्छी त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कलेरी टार कोशी खोला पिपल टार दर्शन टार छत्रे खोला गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। धादिङमा बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि मास टार क्यूरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सड़क पनि सञ्चालनमा ल्याइएको छ। फुर्के खोलामा तत्काल बेरी ब्रिज राख्न कठिन हुने देखिएपछि यही सड़कलाई स्तरोन्नति गर्ने काम भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातो पानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले अर्को सूचना नआएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवत जावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसवागढ़ी नाका पनि बाढ़ीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातो पानी टिमुरे र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातो पानी नाका बन्द गरेको हो। साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब 10 दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातो पानी नाका बन्द गरेको हो। तातो पानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसायी प्रभावित बनेका छन्। रसुवागढ़ीको टिमुरे बजार समेत बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारमा थप समस्या सृजना भएको छ। दशैं नजिकिँदै गर्दा व्यवसायी सम्भावित वस्तु अभावलाई लिएर थप चिन्तित बनेका छन्। बाढ़ी प्रभावित जिल्लामा अवरूद्ध भएको विद्युत पुनर्स्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढ़ी प्रभावित रसुवाको कालिका स्थान नौकुण्डको केही भाग, गोसाईकुण्ड गाउँपालिकाको वडा 5 र 6 का केही भाग गरेर सदरमुकाम धुन्चे सहित करिब 30% घरधुरीमा विद्युत पुगिसकेको छ। साथै आमा छोदिङ गाउँपालिकाका केही भागमा साञ्जेन जलविद्युत आयोजनाको प्रणालीबाट विद्युत सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका बाँकी भागमा घराइसी सोलर मार्फत विद्युत सेवाका लागि 500 थान पोर्टेबल सोलर पठाइएको छ। नुवाकोटमा विद्युत सेवा प्रभावित भएका मध्ये अहिलेसम्म 85% क्षेत्रमा विद्युत पुनर्स्थापना भइसकेको छ। बाँकी 15% क्षेत्रमा 5 दिनभित्र विद्युत सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। मन्त्रालयका अनुसार धादिङका पृथ्वी राजमार्गको दायाँ बायाँको क्षेत्र गजुरी, आदमघाट, मलेखु, जहरे, मवा खोलासम्म प्रभावित भएकामा आदमघाटको केही क्षेत्र बाहेक धादिङको सम्पूर्ण क्षेत्रमा 98% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ। अबको 2 दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना हुने गरी काम भइरहेको छ। आज पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो। अब विदेशको खबर। बैंक अफ इंग्ल्याण्डका गवर्नर एन्ड्रयू बेलीले कृत्रिम बौद्धिकता एआईको क्षेत्रमा पाएको सम्भावित संकटले आएको सम्भावित संकटले विश्व अर्थतन्त्रमा ठूलो मन्दी ल्याउन सक्ने चेतावनी दिनुभएको छ। G20 का अर्थमन्त्रीहरूलाई पठाएको खुला पत्रमा बेलीले एआई कम्पनीको वृद्धि अचानक रोकिएर लगानीकर्ताको विश्वास कमजोर भए त्यसले विश्वव्यापी रूपमा वित्तीय बजारमा ठूलो असर पार्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार अहिले एआईसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्य निकै उच्च छ। त्यसमाथि लगानीकर्ताले ऋण लिएर लगानी गर्ने क्रम बढ़ेको छ भने एआई क्षेत्रमा सीमित ठूलो प्रविधि कम्पनीमा ठूलो मात्रामा पूँजी केन्द्रित भएको छ। यी सबै अवस्था एकै पटक आएमा बजारमा हुने सामान्य गिरावट समेत ठूलो संकटमा परिणत हुन सक्ने उहाँको चेतावनी छ। अब खेल खबर। स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पुनरागमन जित निकालेको छ। गैराती क्याम्प नौमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई 5-2 गोलले पराजित गरेको हो। खेलको 12 मिनटमा सर्जियो कामेलोले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए, तर 19 मिनटमा राफिन्हा र 21 मिनटमा लामिन यमालले गोल गरेपछि बार्सिलोना 2-1 अघि बढ़्यो। 51 मिनटमा रायो फ्लोरियन ले जुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता 3-1 भयो। 59 मिनटमा कामेलोले दोस्रो गोल गरे पनि 71 मिनटमा राफिना र 90 मिनटमा यमालले गोल गर्दै बार्सिलोनालाई 5-2 जित दिलाएका थिए। जितसँगै तीन खेलबाट 9 अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। समान 9 अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ। रायो भालेकानो भने 1 अंक सहित तालिकाको 18 स्थानमा छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। भोटे कोशीको बाढ़ीको 7 दिन खोज उद्धार र राहत वितरणको काम चल्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा झण्डै 5,88,00,00,000 रूपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसाय थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इंग्ल्याण्डका गवर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: At this home,
11: Dish Home, Kushiko Connection,
12: Salinadi Kusir,
13: Mari Chudko Kak,
14: Swachha Sundar Rasnikta Prakriti,
13: Santira Anandako Anubhuti,
14: Bidbar Bata Tahara,
13: Sahar Bata Najikai,
14: Tapaiko Swagat Ratithya Kalagi Sadhin Tappar,
13: Jule Organic Farm Resort,
5: District Jankari Kalagi, Phone Number 9861-4956 र 9841-2581-81। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदैछ। ललितपुरका मल्ल राजा सिद्धि नरसिंहको पालादेखि शुरू भएको मानिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ। शान्त स्वभावका नरसिंहको जात्रा उपाकल सायाका नरसिंह शान्त स्वभावका हुन् भने कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन्। यो नरसिंह जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ। विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा पाटनको राज्योपाध्याय ब्राह्मण समुदायबाट सञ्चालन गर्ने चलन छ। यो जात्रा करिब 400 वर्ष पुरानो भएको लिखित इतिहास रहेको छ। नरसिंह जात्रा आयोजक प्रत्युष आचार्यले दुःख नाश रोगबाट मुक्त होस् भनेर नरसिंह जात्रा मनाउने गरिएको जानकारी दिनुभएको छ। नरसिंह जात्राको क्रममा बाजागाजा प्रत्यक्ष भजन सहित नरसिंहको देवगणको टोलीले पाटन को गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगल बजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ। भदौ कृष्ण पञ्चमीका दिन आज कोलमती घाट स्नान गरिँदैछ। आज काठमाडौँको कागेश्वरी नगरपालिका वडा नम्बर 4 को दाँछीमा कोलमती घाट स्नान गर्ने परम्परा छ। बागमती नदीको तीर वर्णन क्रममा नेपाल महात्म्यको 128 नम्बर अध्यायमा कोलमती तीर्थ र कोलमती घाटका बारेमा वर्णन गरिएको छ। कोललाई बराह भनिने भएकोले श्वेत बाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुख कुन्द देवकोटाले बताउनु भएको छ। कोलमती बागमतीमा मिसिने घाटलाई कोलमती घाट भनिन्छ। कोलमती र बागमती मिसिने स्थानमा शैलमती मिसिएर त्रिवेणी घाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ। पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा रोपाई जात्रा सम्पन्न भएको छ। सप्ताहव्यापी गाई जात्राको तेस्रो दिन अर्थात भाद्र कृष्ण तृतीयाका दिन हिजो पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा यो जात्रा मनाइएको हो। परम्परागत कृषि जीवनको झल्को पाइने यो जात्रा हेर्न पशुपति क्षेत्रमा सर्वसाधारणको घुइचो लागेको थियो। आम नागरिकले यस दिन देवपाटन क्षेत्रमा रोपाई गरेको अभिनय गर्दै जात्रा गर्ने गरेका पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोट कचहरी कार्यालयले जानकारी दिएको छ। पशुपति क्षेत्रका भक्कुटोल, जय बागेश्वरी र तिलगंगाबाट जात्रा निकालिने गरिन्छ। घोडचढीले पनि जात्रामा रौनकता थप्ने गरेका छन्। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदै भदौ कृष्ण पञ्चमीको दिन आज कोलमती घाट स्नान गरिँदै र पशुपति क्षेत्रमा रोपाई जात्रा सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
10: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
15: सड़क सुरक्षा जीवन रक्षा।
16: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
15: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।
10: कृषि मन्त्र नार्क सँग।
17: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो 1, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाई उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: सर्वसुलभ आवास कर्जा
1: 12-22 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै

0: पुग्यो। चितवन्दा नवलपरासीबाट मात्रै 600 भन्दा बढ़ीको सब संकलन।
1: रासोपाका आह्वानमा आज सर्वदलीय बैठक बस्दै विपद पछिको दिगो व्यवस्थापन र पूर्व तयारीका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने तयारी।
0: जाम व्यवस्थापन गर्न हेटौँडा काठमाडौँ सड़कमा नयाँ नियम, गाड़ीको सीट क्षमता अनुसार आउने जाने सड़क फरक।
1: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना, गैरातीका आक्रमणमा 3 जनाको मृत्यु, कैयौं घाइते।
0: र स्पेनिश ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत, इंग्लिस प्रिमियर लीगमा आर्सेनल विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। भोटेको सिबाडीमा परी मृत्यु हुनेको संख्या 1010 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढ़ीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1010 जनाको शव भेटिएको छ। प्राधिकरणका अनुसार अझै 4,599 जना भन्दा बढ़ी सम्पर्कविहीन छन्, जसमा रसुवामा करिब 865 र नुवाकोटका 1,558 जना छन्। विदेशी नागरिक 583 र उनीहरूसँग घुम्न गएका 164 जना नेपाली पनि छन्। नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमनका 3 जना कर्मचारीको अवस्था अज्ञात छ। यस्तै जलविद्युत आयोजनाका करिब 639 जना बेपत्ता छन्। 10 गते गएको बाढ़ीमा फँसेका मध्ये हालसम्म 11,814 जनाको सफल उद्धार गरिएको छ। बाढ़ीमा परि 279 जना घाइते भएकामा 168 जना उपचारपछि घर फर्किएका छन्। उद्धार गरिएकाहरूलाई रसुवा, नुवाकोट र काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। नुवाकोटमा 2,466, काठमाडौँमा 296 र सुवामा 183 र धादिङमा 25 जना होल्डिङ सेन्टरमा रहेको सरकारी तथ्याङ्क छ।
0: रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म 280 जनाको फोरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवघाटी स्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातीदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए। यी भदौ 11 गते बिहानदेखि फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानको लागि आवश्यक फोरेन्सिक परीक्षण, डीएनए लगायत दैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नारायणी नदीबाट 321 शव संकलन गरिएको छ। तीमध्ये 12 शवको शनाखत भई आफन्तले बुझिसकेका छन्। संकलित शवमध्ये 66 महिला, 116 पुरूष, 7 बालक, 6 बालिका र 126 पहिचान खुल्न नसकेका अथवा अवस्था नखुलेका शव रहेका छन्। प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी राखिएको बताउनु भएको छ।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज सर्वदलीय बैठक बोलाएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक दिउँसो 2 बजी सिंहदरबारस्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। यसअघिको सर्वदलीय बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। आजको बैठकले यस प्रक्रियालाई अघि बढ़ाउने विषयमा छलफल हुने बताइएको छ।
0: हेटौँडा काठमाडौँ सड़कमा चाप बढ़ेपछि साना यात्रुवाहक सवारी साधनलाई आजदेखि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गराउन थालिएको छ। 10 चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउन थालेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने यी क्षमताका सवारी साधनलाई भने कान्तिलोकपथ प्रयोग गराइएको छ। यस्तै 14 सीटभन्दा कम क्षमताका सवारी साधनले हेटौँडातर्फ जाँदा फर्पिङ, फाखेल, कुलेखानी हुँदै भीमफेती र काठमाडौँतर्फ आउँदा भीमफेती, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीतर्फको सड़क प्रयोग गर्न थालेका छन्। हेटौडादेखि भीमफेतीसम्म भने दुवैतर्फी नै सञ्चालनमा छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आउत जाउत गर्ने सवारी साधनको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
1: भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेको सीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अप्नाउन भनेको हो। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा आज जारी बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुकुम्बु, खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। त्यसैगरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको थप उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरूढ़ा राखी मनाइदिन्छ। आजको दिनलाई बिरूढ़ा पञ्चमी पनि भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा बिरूढ़ा पाँच प्रकारका अन्न तथा गेड़ागुड़ी भिजाएर गौराको शुरूआत गर्छन्। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले श्रृंगार पटार गरी त्यसभित्र पञ्च अन्न, मास, कलौ, गहत, गहुँ र गुराँस भिजाएर बिरूढ़ा बनाउने चलन छ। एक महिना अघिदेखि नै शुद्ध शाकाहार र ब्रह्मचार्यको पालना गरी बिरूढ़ा पञ्चमीको दिन महिलाले मास, कलौ, गहत, गहुँ र गुराँस मिसाएर तामाको भाँडामा भिजाउने गरिन्छ। यसरी भिजाएका बिरूढ़ालाई षष्ठीका दिन पखाल्ने चलन छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिनको रूपमा लिइन्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको सार्वजनिक भएको छ। बीबीसीका अनुसार अमेरिकी संचार माध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको छ। राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा पानी जहाजमाथि भइरहेका आक्रमण रोक्न इरानको क्षेप्यास्त्र तथा राडार क्षमतामाथि सीमित हमला गर्ने विषयमा विचार गरिरहनु भएको छ। बीबीसी फारसीले एक्सियोसको उक्त रिपोर्टलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका वरिष्ठ सहयोगीहरूले हर्मुज जलमार्गमा सीमित हमला गर्ने विषयमा विचार गरिरहेको जनाएको छ। यसैबीच गैराती इरानमा भएका अमेरिकी आक्रमणमा तीनजनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। आक्रमणपछि तुरन्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको थियो। यसअघि अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अड्डालाई निशाना बनाएको थियो। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला थियो।
0: र अब खेल समाचार। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले राओ भाले कानोलाई 5-2 गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले 12 मिनटमा सार्जियो कामेलोको गोलबाट शुरूआती झड्का बिहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो। 19 मिनटमा राफिनाले गोल बराबरी गोल गरे भने 2 मिनटपछि लामिन यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफमा रावका फ्लोरियन लेजुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता 3-1 बनायो। कामेलो ले व्यक्तिगत दोस्रो गोल गर्दै रावललाई खेलमा फर्काउने प्रयास गरे पनि राफिना र ह्यामलले थप एक एक गोल गरेपछि बार्सिलोनाले 5-2 को शानदार जित सुनिश्चित गर्यो। यससँगै 9 अंक जोडेको बार्सिलोना गोलान्तरका आधारमा शीर्ष स्थानमा पुगेको छ। यसैबीच इंग्लिस प्रिमियर लीगमा आर्सनलले एस्टन भिल्लालाई 1-0 हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलको 59 मिनटमा बुकाओ साकाले गरेको गोल निर्णायक बन्यो। आर्सनलले 6 अंक जोडेको छ भने एस्टन भिल्ला लगातार दोस्रो हारसँगै अंकविहीन छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 10,010 पुग्यो। करिब 4,600 बढी अझै सम्पर्कविहीन।
1: राष्ट्रपाको आह्वानमा सर्वदलीय बैठक बस्दै विपदको समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी।
0: जाम व्यवस्थापन गर्न हेटौँडा काठमाडौँ सड़कमा नयाँ नियम। गाड़ी सीट क्षमता अनुसार आउने जाने सड़कको फरक।
1: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना। गैरातीका आक्रमणमा 3 जनाको मृत्यु, कैयौं घाइते।
0: र स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जित। इंग्लिश प्रिमियर लीगमा आर्सेनल विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1056 पुगेको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण बेपत्ता भएका मध्ये 1056 जनाको शव भेटिएको हो। प्रहरीका अनुसार अझै 4606 जना भन्दा बढ़ी सम्पर्क विहीन छन्, जसमा रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना र गोरखामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको छ। फेला परेका शवहरू मध्ये 58 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला र 198 पुरूष र 365 नखुलेको गरी जम्मा 684 वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। साथै 869 वटा शवको भने पहिचान हुन सकेको छैन। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3453 जना व्यक्तिहरूलाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जना रहेको प्रहरीले जनाएको छ।
4: रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जिया कुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन, जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढ़ीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्ने भएको हो। भट्टेकोशी बाढ़ीपछि दिनदिनै शवहरू प्राप्त भइरहेका छन्।
3: भट्टेकोशीको बाढ़ी प्रभावित क्षेत्रबाट शवहरू काठमाडौँ ल्याएर त्रिविशिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 वटा शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले सुरक्षित रूपमा राखिएको छ। गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिण ढोका जंगलमा उक्त शवहरू अस्थायी रूपमा गाडेर राखिएको हो। बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङबाट ल्याइएका 114 वटा शव मध्ये पहिचान नखुलेका 30 वटा शवलाई उक्त जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिकाका नगर प्रहरी उपशाखा नगर प्रहरी हरेराम केसीले बताउनुभयो। उक्त शव जमीन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह, रासपाका सभापति रवि लामिछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निर्क्योल गरेपछि उक्त शवहरूलाई जमीन मुनि गाडिएको हो। शव गाड्नु अघि पहिचान नखुलेका शव र टुक्रा टाक्रीको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र 5 स्थान फोटो लिइएको छ। त्रिविशिक्षण अस्पतालमा 114 वटा शव ल्याइएको थियो। तीमध्ये शनाखत भएका 12 वटा शव परिवारले बुझेर दाह संस्कार गरिसकेका छन्।
4: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले रसुवाको भटेकोशीमा आएको बाढ़ीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन्। बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका कमला पन्तले यही भदौ 10 गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो। उद्धार र खोजका प्रयासबारे सरकारले संसदमा आएर जवाब दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद झक्कु प्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो। उहाँले घाइते र विस्थापित मध्ये पनि सुत्केटी र बालबालिकालाई बेग्लै ढंगले सुरक्षित स्थानमा राख्न सुझाव दिनुभयो। नेकपा एमालेका डाक्टर प्रेम प्रसाद दंगालले आफूहरू विपदमा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्ध स्तरमा लाग्न आग्रह गर्नुभयो। जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले छिमेकी लगायत विश्व स्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताउँदै दिवंगतप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो।
3: प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुख डुवल प्रसाद अर्यालले प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी बोलाउनु भएको हो। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुख अर्यालले यही भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रतिनिधित्व गरेका 6 दलका प्रतिनिधिले धारणा राख्ने कार्यसूची पनि रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसअघि भदौ 10 गते सूचना ट्रान्स गरेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भटेको सिबाड़ीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज उद्धार राहत तथा पुनर्स्थापनामा संलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएकासम्मका लागि बैठक स्थगित गरिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। महाकाली नदीमा पानीको बहाव बढ़ेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढ़ेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भारत आवत जावत गर्ने चार पांग्रे सवारी साधनलाई शारदा ब्यारेज वनवास पुल आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरूङले गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव 1,12,000 क्यूसेक पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 100 वर्ष पुरानो वनवास पुल जीर्ण भएकाले जोखिम हुने भन्दै वर्षातका बेला पानीको बहाव बढ़दा ठूला सवारी साधनलाई रोक लगाइने गरिन्छ। पानीको बहावले ठूला सवारी साधन रोकिए पनि मोटरसाइकल र पैदल यात्रामा रोकावट नहुने कार्यालय प्रमुख गुरूङले बताउनुभयो।
3: अभिरेल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध बनेका छन्। आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका 2 स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यसैगरी गुल्मी दरबार गाउँपालिका 3 स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सड़क खण्ड अवरूद्ध बनेको छ। प्रहरी चौकी पूर्तिघाट र चारपालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सड़क खुलाउन टोली परिचालन भइसकेको प्रहरीले जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी केव र आसपासका क्षेत्रमा रूसले गरेको हवाई हमलामा परि दुई बालबालिका सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। सरकारी रेल कम्पनीको डिपोमा भएको आक्रमणमा 6 जना रेलकर्मीको मृत्यु भएको छ भने किव नजिकैको बोरिसपिल शहरमा थप 4 जनाको मृत्यु भएको छ। रूसको रक्षा मन्त्रालयले युक्रेनका सैन्य औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाएको छ। आक्रमणमा केही बालबालिका सहित 17 जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भवन तथा सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारमा समेत क्षति पुगेको छ। रूसको रक्षा मन्त्रालयले भने किव र आसपासका क्षेत्रमा युक्रेनका सैन्य औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी उच्च परिशुद्धताका हतियार प्रयोग गरेर ठूलो आक्रमण गरिएको जनाएको छ।
3: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलको फ्रेन्चाइज टोली काठमाडौँले पाकिस्तानका अदनान खान र अहमद मुस्तफा खानलाई अनुबन्ध गरेको छ। काठमाडौँले एनभीएलको पहिलो संस्करणका लागि सेटर अदनान र आउटसाइड हिटर अहमदलाई भित्राएको हो। दुवै खेलाड़ी नेपाल आइसकेका छन्। अहमदले पाकिस्तानको सिनियर टोलीबाट खेलिसकेका छन्। अदनानसँग उमेर समूहमा पाकिस्तानको प्रतिनिधित्व गरेको अनुभव छ। अहमदले नेपालमा खेलिसकेका छन्। उनले 9 एनभीए कप महिला तथा पुरूष क्लब च्याम्पियनशीपमा रूकुम पश्चिमको प्रतिनिधित्व गरेका थिए। अदानसँग पनि नेपाली क्लबबाट पनि खेलेको अनुभव छ। उनले हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबाट खेलिसकेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: डीएनए पहिचान उपकरण सहित सब पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने। त्रिवी शिक्षण अस्पतालमा रहेका 30 व्यवहारी सब गोकर्णाको जंगलमा व्यवस्थापन।
3: विपदमा मानवीय कार्यमा जुट्न राष्ट्रिय सभाका सांसदहरूको आग्रह। प्रतिनिधि सभाको बैठक भोलि बस्ने।
4: महाकालीमा पानीको बहाव बढ्दा आवागमन प्रभावित। कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध।
3: युक्रेनको राजधानी किबमा रूसद्वारा हवाई हमला। 2 बालबालिका सहित 12 जनाको ज्यान गयो।
4: र पाकिस्तानका 2 खेलाड़ीले काठमाडौँबाट नेपाल भलिबल लीग खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरू

पाउने सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

0: 그래 아이고 진짜
1: 누가 될까 해봤대 라테 말대
0: 너 너부터 말라고 아야 아니 저런 두려움만 전할 그때 오잖아

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभयो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। भदौ 10 गते रसुवाको भोटे कोशीमा विनाशकारी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त र सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेको निशुल्क उपचार गराउन आग्रह गरिएको छ भने वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न भनिएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले राहत वितरणमा एकद्वार प्रणाली नभन्न सरकारलाई सुझाव दिनुभएको छ। राज्यले राहत दिने विषयमा एकद्वार प्रणाली भनेको छ। विपत्तिको बेला एकद्वार प्रणालीले थप मान्छेलाई आक्रोशित बनाउँछ, त्यसैले कड़ा निगरानी गरेर राहत वितरणलाई सुचारू गराउन अनुरोध गर्छु, उहाँको भनाई थियो।
3: प्रतिनिधि सभाको बैठक भोलि दिउँसै 1 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले भोलि दिउँसो 1 बजेका लागि बैठक बोलाउने निर्णय गरेको हो। भोलिको बैठकमा महाविपदबारे सभामुख डोल प्रसाद आर्यले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। प्रतिनिधि सभाले आज सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठक भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमोरे, स्याखुरूवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ भन्ने विशेष प्रस्ताव सभामुख डोल प्रसाद आर्यले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। उक्त घटनाबाट घरबार विहीन भएकाहरूको व्यवस्थापन एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगतहरूको आत्माको चिर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। भोलि सभामुख आर्यले प्रस्तुत गर्ने विशेष प्रस्ताव सम्भावित कार्यसूची अन्तर्गत आज संसदका महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गर्नुभएको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर पैह्रोले अवरूद्ध बनाएको सड़क सञ्चालनमा आउन अझै पनि 15 दिन बढ़ी लाग्ने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़क विभागले अवरूद्ध सड़क 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरेको छ। पैह्रोले कटान गरेको सड़कको स्थलगत अनुगमनपछि सड़क विभागका सचिव चुडाराज ढकालले बाढ़ीका कारण ठूलो बहावका कारण सड़कको तल्लो भाग कटानमा आएको र माथिल्लो भूभागमा चिरा परेकाले पैह्रो खसेको बताउनुभयो। राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारू गर्ने गरी काम अगाडि बढ़ाइने उहाँको भनाइ छ। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म 10 देखि 15 दिनमा राजमार्ग खुलाउने प्रयास गर्ने उहाँको भनाइ छ।
3: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलिङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ। मन्त्रालयका अनुसार विपदबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। कार्यदलले तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने जिम्मेवारी समेत पाएको छ।
2: नेपाल बहुगर्भिक समाजले भदौ 10 गते बिहान रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि त्रिशुली नदीको अवस्था र बाढ़ीले पारेको प्रभावबारे स्थलगत अध्ययन गरेको छ। अध्यक्ष पास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले नुवाकोटको देवीघाटदेखि धादिङको कृष्णभेटसम्मको बाढ़ी प्रभावित क्षेत्रमा अध्ययन गरेको हो। टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशुली नदीले आफ्नो बाढ़ीको बगरभित्र बहावको दिशा उल्लेख रूपमा परिवर्तन गरेको पाइएको छ। बाढ़ी अघि रहेको नदीको भौगोलिक तथा भू आकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ।
3: नुवाकोटको विदुर नगरपालिका 1 र 9 नम्बर वडामा आउजाउ गर्न त्रिशुली नदीमा तुइन जडान गरिएको छ। सर्वसाधारण नागरिक आउजाउ गर्न सहज होस् भनी आज बिहान तुइन जडान गरिएको हो। तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारी आउजाउ गरिरहेका छन्। उता पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका 2 राक्सेमा पहिरो खस्दा आज बिहानदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी करिडोरतर्फ प्रहरी चौकी पूर्ति घाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। सड़क विभाग सम्बन्धित स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। मुख्य सड़क मार्गमा यातायात सञ्चालन प्रभावित हुँदा यात्रुलाई समस्या भएको छ। पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी दरबार गाउँपालिका 3 घुम्तीमा सड़क माथिबाट पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सो सड़क भने अहिले सञ्चालनमा आएको छ।
2: भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीपछिको असर पर्यटक आगमनमा देखा परेको छ। सन् 2026 अगस्त महिनामा नेपालमा 85,444 अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका थिए। यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा 3,336 कम हो। 2025 अगस्तमा नेपालमा 88,680 पर्यटक आएका थिए। यस महिनामा गत आर्थिक वर्षको तुलनामा 3.6% आगमन घटेको छ। यस वर्ष अगस्त महिना साता अर्थात 26 तारीकमा रसुवागढ़ी नाका हुँदै प्रवेश गरेको बाढ़ीले रसुवा नुवाकोट धादिङ सहित यो नदी प्रणाली आसपास ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। साथै कैलाश मानसरोवर र गोसाईकुण्ड यात्रामा निस्केका आन्तरिक तथा बाह्य पर्यटक पनि बाढ़ीको चपेटामा परेका छन्। सो बाढ़ीको असर पर्यटक आगमनमा प्रत्यक्ष रूपमा देखिएको छ। बाढ़ीसँगै अमेरिका सहितका मुलुकले ट्राभल एडभाइजरी जारी गरिसकेका छन् र नेपालमा यात्रा नगर्न चेतावनी दिइरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका दुईका तीन बस्तीमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ गाउँपालिकाका परिवार परिवगर छुट्ट छुत्तरी र बालुवा बस्तीमा पछिल्लो एक सातादेखि बाल बालिकादेखि वृद्ध वृद्धसम्ममा ज्वरो आउने र अन्य स्वास्थ्य समस्याबाट प्रभावित भएका छन् वर्षाका कारण गाउँमा खाने पानीको मुहान बगाएपछि स्थानीयले खोलाको पानी प्रयोग गर्न थालेका थिए सोही पानी पिएपछि गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाईलाई बताउनु भएको छ बिरामीको अवस्था बुझ्न तथा उपचारका लागि गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख पारस बहादुर साई सहित स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा
3: भोटेपछि बाढ़ीका कारण भएको क्षतिका लागि 35,87 करोड़ रूपियाँ बीमा दावी परेको छ नेपाल बीमा प्राधिकरणका अनुसार भदौ 15 गतेसम्म भोटेकोशी बाढ़ीले पुगेको क्षतिका लागि 15 इन्स्योरेन्स कम्पनीहरूमा 35,87 करोड़ 35 लाख रूपियाँ बराबरको अनुमानित बीमा दावी परेको हो प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत 52 बीमितले 20 अर्ब रूपियाँ भन्दा बढ़ी प्रारम्भिक दावी गरेका छन् 113 बीमितले सम्पत्ति बीमा अन्तर्गतको बीमा लेखमा 2,34 करोड़ रूपियाँ दावी गरेका छन् 313 बीमितले मोटर बीमा अन्तर्गत 1,55 करोड़ रूपियाँ अनुमानित दावी गरेका छन् 47 बीमितले परिवहन बीमा अन्तर्गत 89 करोड़ रूपियाँ अन्य बीमामा 54 बीमितले 52 करोड़ रूपियाँ र स्वास्थ्य बीमा अन्तर्गत 4 बीमितले 4,16 करोड़ रूपियाँ दावी गरेको प्राधिकरणले जनाएको छ
2: अघिल्ला छ कारोबार दिन लगातार घटेको शेयर बजार आज बढ़ेको छ अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से 9.24 अंकले बढ़ेको छ सुवृद्धिपछि नेप्से परिसूचक 2522 अंकमा भएको छ कारोबार रकम आज घट्यो अघिल्लो दिन 3,64 करोड़को कारोबार भएकामा आज 2,89 करोड़को भयो 182 कम्पनीको मूल्य बढ़दा 84 घट्यो भने 11 स्थिर रहेको छ
3: नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात प्रभाव क्षेत्र वा खाडल ओरपर रहेका हिम चट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकोले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ चिनिया संचार माध्यम सीसीटीभी न्यूजले मन्त्रालयलाई उद्धृत गर्दै आज यस्तो रिपोर्ट सार्वजनिक गरेको हो सीसीटीभीका अनुसार दक्षिण पश्चिम चीनको सिजाङ तिब्बत स्वायत्त क्षेत्रको योरोङ केरुङ काउन्टीमा आएको लेदु सहितको बाढ़ीको विपदसँग जोड़िएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्यांकन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ रिमोट सेन्सिङ तस्विरहरूको हालै गरिएको तुलनात्मक विश्लेषण अनुसार ग्योरुङ साङपू नदी बेसिनमा यसअघि पहिचान गरिएका 14 हिमतालहरूको जलसतह क्षेत्रमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन ती तालहरू समग्रमा स्थिर अवस्थामै छन् आज बिहान नेपाली समयअनुसार बिहान 6:45 खिचिएको ड्रोन तस्विरका आधारमा नेपालको छोचेन खोला स्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य छ यद्यपि उक्त क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने कायमै रहेको रिपोर्टमा उल्लेख छ
2: चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमो पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी गराएका हुन् रसुवामा आएको बाढ़ी जस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढ़ी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ
3: अब खेल खबर म्याग्दी जिल्ला भलिबल संघले चौथो म्याग्दी भलिबल कप आगामी असोजको तेस्रो साता धौलागिरी गाउँपालिकाको मुनामा आयोजना गर्ने भएको छ गौमती खत्री विकास कोषको मुख्य प्रायोजनमा हुने प्रतियोगिता असोज 14 18 गतेसम्म धौलागिरी गाउँपालिका 3 मुना फलिया गामा रहेको धन जनता माध्यमिक विद्यालयको प्रांगणमा आयोजना हुनेछ प्रतियोगितामा छात्र छात्रातर्फ अण्डर 20 तथा पुरूष र महिला शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गर्नेछ। म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाका अनुसार प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाड़ीले सहभागिता जनाउनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: 10 भदौको विनाशकारी बाढ़ीले 3 जिल्लाका 6,000 बढ़ी निजी घर बगे, 12 अर्बको क्षति, 1,058 जनाको शव फेला, भोटे कोशीले बगाएका शव भारतमा पनि भेटिन थाले।
3: जल विद्युत आयोजनामा फँसेकाहरूको खोजी कार्य जारी, उद्धारमा प्रगति हुन नसकेको सरकारको भनाई, उद्धारमा ढिलाइ भएको भन्दै आफन्त आक्रोशित, विद्युत आयोजनाहरूमा कार्यरत दृष्टि 4 विदेशी नागरिक सम्पर्क विहीन।
2: भोटेकोशी विपत्तिमा परेका शव व्यवस्थापनमा चुनौती, चीनबाट उपकरण सहित शव चिन्न विज्ञ टोली आउने, राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित, बाढ़ीपछि त्रिशुलीको बहाव परिवर्तन हुँदा करिडोर आसपासका क्षेत्र उच्च जोखिममा,
3: हिम चट्टानहरू अझै भत्किने जोखिम रहेको चिनिया जलस्रोत मन्त्रालयको दावी, तातो पानी पारीको झङ्गु पोर्ट अनिश्चितकालका लागि बन्द, कर्मचारी र प्रशासनिक संरचना सुरक्षित क्षेत्रमा सारियो, सीमावर्ती क्षेत्रमा थप सतर्कता।
2: र म्याग्दी भलिबल कप असोज 14 हुने, जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाड़ीले सहभागिता जनाउने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: कार्यदल गठन, प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
1: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
2: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका चाहिँ केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको दुई स्थानमा मध्यम वर्षाहरू देखिन्छ भने आज
0: र रूसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्ष नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार, राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई, पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी, देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलीब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। नी, बुद्ध सिंहघाट तथा लभडाँडा, शिर खाली, बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परिकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
5: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने

0: अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन, र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
1: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्न अवशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनर्स्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका चाहिँ केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षाहरू देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानमा चाहिँ मेघ गर्जन सटाइ चाहिँ वर्षाउन देखिन्छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा, साथै मधेश प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशको तराई भागका चाहिँ थोरै स्थानहरूमा मध्यमसम्म वर्षा सम्भावना देखिएको छ। आज साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको पहाड़ी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तथा देखिएको छ।
1: चीन सरकारले नेपाल, चीन, उत्तरी नाका, तातोपानी, अरूको जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोशी, बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान दुई गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कोपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
3: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने
4: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
3: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
4: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं। हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौ। अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्छौँ गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ
3: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
4: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ
8: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
3: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
9: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
9: बाल विवाह रोकौ छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेलाई एकैछिन सुनौ
11: आंशिक अंग मात्रै फेला परेका खास गरी पहिचान नभएका जो शवहरू छन् त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो यसको एउटा वैज्ञानिक परीक्षण जो डीएनए छ डीएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो त्यसको लागि अब डीएनए कसरी दिन सकिन्छ जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका लास प्रकृति मुचुलका पोस्टमार्टम त्यसै गरी सम्भव भएसम्म सबैको फिंगर प्रिन्ट अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिंगर प्रिन्ट भयो त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू नातेदारहरू जस्तै बुवा आमा छोरा छोरी उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डिएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबुआमा, छोरा र छोरी, यो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डिएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विद्युत विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन सबहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले

0: व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायाबाट रोग नफैलने चिकित्सकहरूको भनाई छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
1: मृत शरीर मरेको पशु चौपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी पनिजन्ने जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संघ संस्था सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो, सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ, तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न, एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ भारी प्रभावित क्षेत्रहरूमा उहाँहरूले चाहिँ पानीजन्य रोगको सम्भावना पाउँदैन।
0: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा, नुवाकोट, धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी डाकिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान। सड़क, खानेपानी, पुल लगायतका संरचनाको क्षति मूल्यांकन। रसुवा र नुवाकोट अति प्रभावित।
0: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित। भोलि प्रतिनिधि सभाको बैठक बस्ने।
1: त्रिभुवन अस्पतालमा रहेका 30 व्यवहारिष्य शव गोकर्णको जंगलमा व्यवस्थापन। डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने।
0: इरानमाथि अमेरिकी कार्यवाहीमा यूको समर्थन प्रति तेहरान आक्रोशित। यूले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
1: र एभरेस्ट महिला भलिबल लीग स्थगित। नेपालको एले अस्ट्रेलियामा 3 एकदिवसीय खेल्ने। इंग्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित भएका छन्। बाढ़ीबाट भोटेकोशी त्रिशुली नदी कोरिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितौनलाई मध्यम रूपमा प्रभावित जिल्लाको सूचीमा सूचीकृत गरेको छ। बाढ़ी पहिरोमा परिहालसम्म 1066 जनाको मृत्यु भएको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1066 जनाको शव भेटिएको छ, जसमा रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना रहेका छन्। गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्वमा 216 जना, नवलप्रासी पश्चिममा 165 जना र भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरू मध्ये 58 वटा शव आफन्तलाई जिम्मा लगाइएको छ, साथै 913 वटा शवको भने पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ। अझै 4606 जना भन्दा बढ़ी सम्पर्कविहीन छन्। उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3453 जनालाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जनालाई राखिएको हो।
1: शहरी विकास तथा भवन निर्माण विभागले भोटेकोशी बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक इन्जिनियर रविन्द्र बोहराले बाढ़ी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनर्स्थापन योजनाबारे जानकारी दिनुभएको हो। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको महानिर्देशक बोहराले बताउनुभयो। हाल बाढ़ी पहिरो प्रभावित 3450 जना व्यक्तिहरू 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन शुरू गरेको उहाँले स्पष्ट पार्नुभयो।
3: अहिले अहिलेसम्मको प्रारम्भिक अनुसार जस्तो रसुवामा त्यस्तो प्रमाण सेटलमेन्ट गर्ने स्थान छैन। हामी सम्भवतः विदुर ढालीलाई चाहिँ एउटा प्रारम्भिक एउटा सेटलमेन्टको लागि उपयुक्त स्थानको रूपमा हामीले प्रारम्भिक रूपमा छनौट गरेका छौँ।
1: हाल विभागका चारवटा प्राविधिक टोली धादिङ नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन्। ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेन्सर र स्थायी बस्ती विकासको कामलाई थप गति दिइने उहाँले बताउनुभयो।
3: ग्रामीण क्षेत्रमा गरिब परिवार भएको थिएन। अहिले जुन रसुवागढीदेखि यो जुन नदी कोरिडोरमा क्षति भएको छ यहाँ सबै व्यापारी धनाटे वर्गहरू छ उहाँले चाहिँ करोडौँ घर पनि बनाउन सक्नुहुन्छ। त्यही भएर गभर्मेन्ट एउटा सिम्बोलिक पैसा दिने त्यसको क्याबिनेटले छिट्टै निर्णय गर्दा यसलाई आधिकारिक रूपमा नलिदिनु भन्ने म अनुरोध गर्छु।
0: स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार शाहले भोटेकोशी बाढ़ीका कारण कुल क्षतिग्रस्त पुलमध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 20 सामान्य मरमत गरी संचारमा ल्याउन सकिने अवस्थामा छन्। बेलकोट गढ़ीको देवघाटमा 180 लामो तुइन आजदेखि संचारमा ल्याइएको छ। बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप 3 स्थानमा भोलिदेखि तुइन जडानको कार्य प्रारम्भ हुने महानिर्देशक शाहले बताउनुभयो।
4: हिजोदेखि सञ्चालनमा आएको छ, एउटा राखिसक्यो के अरे विदुर खेतको त्रिशुलीमा इन्द्रायणी चोर भन्छ त्यहाँ 255 मिटरको एउटा चाहिँ ट्विन राख्यौं भने आज चाहिँ आज सञ्चालनमा आउँछ। अर्को देवीघाट बेलकोट गढीमा 180 मिटरको ट्विन राख्ने र त्यसबाट परितर हुन्छ भने अर्को चाहिँ हामीले बेत्रावतीमा ट्विनै राखिदिने र रसुवामा दुई ठाउँमा त्यो पनि राख्ने कुरो छ र भोलि त्यो कार्य प्रारम्भ हुन्छ।
0: सामान्य क्षति भएका 20 पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका 9 पुलको मरमत कार्य भोलिदेखि नै शुरू हुनेछ। मरमतका लागि आवश्यक गेट पाटाहरू बजारबाट खरिद गर्ने जतिसक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ।
1: भोटेको सीमा बाढ़ीका कारण देशको रणनीतिक सड़क सञ्जालमा गम्भीर क्षति पुगेको सड़क विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीले बाढ़ी र पहिरोले विशेष गरी गल्छी बेत्रावती र सुवागढ़ी र पृथ्वी राजमार्गको गल्छी मुगलिन खण्डमा सबैभन्दा बढ़ी प्रभाव पारेको बताउनुभयो।
5: यसले मुख्यतः हाम्रो गल्छी बेत्रावती र सुवागढ़ी सड़क र दोस्रो दिनमा आएर पृथ्वी राजमार्गको गल्छी मुगलिन सड़क खण्ड भनेपछि मुख्यतया चाहिँ हाम्रो सड़कको स्ट्याटेजिक रोड नेटवर्कको चाहिँ यो दुईटा राजमार्गहरूको यसले धेरै असर पार्यो। अनि यो बाढ़ी प्रभावित क्षेत्रमा कति सड़कहरू पूर्ण रूपमा ध्वस्त भए त भन्ने अर्को कुरा हुनसक्छ। यो हाम्रो गल्छी बेत्रावती र सुवागढ़ी यो सड़क 82 किलोमिटरको सड़क हो। यसमा चाहिँ यो विदुरदेखि बेत्रावती मैलुङ स्याप्रोवेसी र सुवागढ़ी खण्ड बाँकी त्यो 56 किलोमिटर मध्ये 40 किलोमिटर चाहिँ पूर्ण रूपमा ध्वस्त भएको छ।
1: महानिर्देशक जैसीका अनुसार 82 किलोमिटर लामो गल्छी बेत्रावती रसुवागढ़ी सड़क खण्डको विदुरदेखि रसुवागढ़ीसम्मको 56 किलोमिटर मध्ये 40 किलोमिटर सड़क पूर्ण रूपमा ध्वस्त भएको छ। यस्तै पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीरमा सड़कको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ। गल्छी बैरेनी जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि 3 मिटरसम्म लेदो जमेर सड़क अवरूद्ध भएकोमा पन्छाएर यातायात सुचारू भएको छ। धादिङ बेसी जोड्ने फुर्के खोलाको पुल भाँचिएपछि मालटार गजुरीटार र केउरिनी घाट हुँदै वैकल्पिक मार्ग मार्फत सम्पर्क स्थापित गरिएको छ। त्यसै गरी काठमाडौँबाट धुन्चे जानका लागि टोखा छहरे विदुर बोगटीटार हुँदै 110 किलोमिटरको वैकल्पिक सड़क प्रयोगमा ल्याइएको छ। कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशुली पारीबाट नयाँ ट्र्याक खोल्ने भन्ने विषयमा नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले बताउनुभयो।
0: भोटेकोशी बाढ़ीका कारण बाढ़ी प्रभावित विभिन्न जिल्लामा खानेपानी र सरसफाईका संरचनामा पनि ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ी प्रभावित 4 जिल्लामा मात्रै करिब 64 करोड़ रूपियाँ बराबरको भौतिक संरचना र 29 करोड़ रूपियाँ बराबरको सरसफाई संरचना गरी 93 करोड़को क्षति भएको प्रारम्भिक अनुमान छ। विभागका महानिर्देशक कमल राज श्रेष्ठले नुवाकोट रसुवा धादिङ र गोर्खा जिल्लाका खानेपानी आयोजनामा सबैभन्दा धेरै क्षति भएको बताउनुभयो।
6: बाढ़ी पश्चात धादिङमा
3: 65 वटा त्यस्तो इनार इन्टेक क्षति भएको छ भने 111 वटा रिजर्भर ट्याङ्कहरू क्षति भएको छ, रसुवामा 14 वटा इन्टेक क्षति भएको छ र 10 वटा रिजर्भर क्षति भएको छ, नुवाकोटमा 11 वटा इन्टेक र 7 वटा रिजर्भर क्षति भएको छ र गोर्खामा 4 वटा इन्टेक र 24 वटा रिजर्भर क्षति भएको अवस्था छ। यसको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 64 करोड जति मूल्याङ्कन हामीले स्ट्रक्चरहरूको क्षतिको मूल्याङ्कन गरेका छौँ भने त्यो एरियामा जति घरहरू क्षति भयो त्यो घरको चाहिँ सरसफाइको संरचना हेर्दाखेरि करिब करिब विशेष गरी चर्पीको हिसाब गर्दा 29 करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान छ।
0: नुवाकोटको विदुर बट्टार क्षेत्रमा करिब 25 देखि 30 हजार नागरिकको बसोबास रहेको र सो क्षेत्रमा जाने आगन्तुकको चापका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बनेको महानिर्देशक श्रेष्ठले सुनाउनुभयो। भेत्रावतीबाट आउने 80 लिटर प्रति सेकेण्ड क्षमताको मुख्य पाइपलाइन सड़कसँगै बगेपछि उक्त क्षेत्रमा पनि खानेपानीको हाहाकार भएको छ। हाल विभागले वैकल्पिक उपाय अपनाउँदै स्थानीय मुहानलाई ग्यारभिटी र साना पम्पिङ सिस्टम मार्फत सञ्चालनमा ल्याएको छ। खोला किनारमा रहेको 23 लिटर प्रति सेकेण्ड क्षमताको सम्बेललाई 100 केभीए जेनेरेटर मार्फत दैनिक 10 देखि 12 घण्टा सञ्चालन गरी 10 लाख लिटर भन्दा बढ़ी पानी आपूर्ति भइरहेको विभागले जनाएको छ। साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड क्यूकेएलबाट 4 वटा ट्याङ्कर पठाई अस्थायी सेल्टर र ठूला बस्तीमा पानी वितरण भइरहेको छ। रसुवाका दुर्गम बस्तीहरूमा सड़क पहुँच विच्छेद भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत साना साइजका पाइपहरू ढुवानी गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्य रोग फैलन नदिने विभागले ब्लिचिङ पाउडर एक्वा ट्याप र क्लोरिन झोल वितरण गर्नुका साथै पानीको गुणस्तर परीक्षणका लागि वाटर एम्बुलेन्स समेत परिचालन गरेको छ। महानिर्देशक श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि करिब 1.5 वर्षको समय लाग्ने देखिएको छ। नेपाल परिवेशमा पत्रकार सम्मेलनमा गृहमन्त्रीले के भने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: हिमताल फुटेर भुटेको सीमा आकस्मिक बाढ़ी आएको एक साता पूरा भएको छ। बाढ़ी आएको भोलिपल्ट बसेको सर्वदलीय बैठकले विपदको बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठक सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको भन्दै विपक्षीले आलोचना गरेका थिए। त्यसको एक साता बितिसक्दा फेरि आज पनि लामिछानेलाई नै सर्वदलीय बैठक बोलाए पनि विपक्षी दलका प्रमुख नेताहरू सहभागी भएनन्। विपदमा राजनीति नगर्ने बताएका शीर्ष नेताहरूले प्रधानमन्त्रीले बोलाउनु पर्ने बैठक सत्तारूढ़ दलका नेताले बोलाएको भन्दै बहिष्कार गरेपछि जनस्तरमा त्यसको आलोचना भइरहेको छ। थाहा संचार नेटवर्कको कार्यक्रम आवाजमा गुनासो राख्दै सुन्दरी जलका हरिबोल बुढाथोकीले पुराना दलका शीर्ष नेतालाई राजनीति अवकाश दिन सुझाव दिनुभएको छ।
5: सर्वदलीय बैठकमा शीर्ष नेताहरू जानु भएन, यसको अर्थ उहाँहरू राजनीतिबाट पनि सन्यास लिन नसक्ने हो। यसै गरी दोस्रो तहका नेतालाई मौका दिएर उहाँहरू चाहिँ अभिभावक भूमिकामा बस्नुपर्छ। प्रचण्डज्यू, शेरबहादुरज्यू र ओलीज्यू।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आज विपदका बेला सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।
6: र हामी आजको बैठकबाट निर्णय के गर्यौं भने सबै तहमा संयन्त्र बनाउने, त्यहाँको सरकार त्यो तहका सरकारहरूसँग समन्वय गरेर राहतका कामहरू, उद्धारका कामहरू, अब विस्तारै पुनर्स्थापना कामहरू शुरू हुन्छ, त्यसमा हामी सँगसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता भयो र हामीले त्यो निर्णय पनि गरेका छौं।
4: निर्णय अनुसार संयन्त्रहरू बागमती प्रदेश, बाढ़ी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिनेछ।
3: नेपाली कंग्रेसले सुनुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट केन्द्रीय सदस्य देवराज चालिसेले सुरुङभित्र फँसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरूको जोड़ रहेको बताउनुभयो। सामाजिक सञ्जाल र सड़कमा पनि सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेको छ। जताततै विरोध भएपछि गृहमन्त्री सुदन गुरूङले सुरुङमा फँसेकाहरूको उद्धारमा राज्यले हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले सरकारले उद्धार गर्नुको साटो सुरुङमा फँसेकाहरू पानी खाएर बसिरहेको गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको छ।
7: हाम्रो एउटा नयाँ एउटा विचार त्यसरी के आएको छ भन्दाखेरि माथिको ठाउँबाट हेडबाट पनि तपाईँको माथि जुन चाहिँ यो हाम्रो पावर हाउसको टुप्पा छ त्यो ठाउँबाट पनि खनेर बरु त्यसलाई फ्ल्याट बनाएर त्यहाँ ड्रिल गरेर एटलिस्ट कुनै होल बनाउन सकेर हामीले त्यहाँबाट राशनहरू केही ड्रप गर्न सक्यौँ भने, एयरहरू सप्लाई गर्न सक्यौँ भने पनि।
4: विपक्षीको दबावपछि प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुख डोल प्रसाद अड्यालले भोलि दिउँसो एक बजे बस्ने गरी बोलाउनु भएको हो। भोलिको बैठकमा सभामुख अड्यालले भुटेकोशी बाढ़ीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बाढ़ी आएकै दिन बसेको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आज बसेको राष्ट्रिय सभाको बैठकले भुटेकोशीको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव मार्फत सरकारले घाइतेहरूको निशुल्क उपचार गर्न, सम्पर्कविहीनको खोजी कार्यलाई तीव्रता दिन र पीड़ितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ। सभाले भोटेकोशी बाढ़ीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धांजली र परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ। आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ़न अपील गर्नुभयो। साथै राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो 15 दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पनि सांसदहरूको 15 दिनको तलब बाढ़ी प्रभावितका लागि दिने निर्णय गरेको छ।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र काठमाडौँ ल्याएर त्रिवी शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 वटा शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले व्यवस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिण ढोका जंगलमा शव अस्थायी रूपमा गाडिएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङबाट ल्याइएका 114 शव मध्ये पहिचान नखुलेका 30 शवलाई जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिका नगर प्रहरी उपशाखाका नगर प्रहरी हरिराम केसीले बताउनुभयो। शव जमीन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह र राजसपाका सभापति रवि लामिछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निरूकुल गरेपछि उक्त शवलाई त्यहाँ जमीन मुनि गाडिएको छ। शव गाड्नु अघि पहिचान नखुलेका शव र टुक्रा टाक्रीको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र 5 थान फोटो लिइएको छ। त्रिवी शिशिर अस्पतालमा 114 शव राखिएको थियो। तीमध्ये शनाखत भएको 12 शव परिवारले बुझेर दाह संस्कार गरेका छन्। शनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा छ।
4: रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनिया विदेश मन्त्रालयका प्रवक्ता कुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढ़ीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्ने भएको हो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। भटेकोशी बाढ़ी प्रभावितको राहत तथा उद्धारका लागि स्वदेशी तथा विदेशी सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आज मात्र 51 लाख रूपियाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको छ। इन्सुरेन्स संचालक समितिका पदाधिकारीहरूले अर्थमन्त्री सोडी मुवागलेलाई मन्त्रालयमा 16 रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। संचालक समितिका अध्यक्ष अस्मिता सुमार्गी, सम्झना अर्याल सहित सदस्यहरू वीरेन्द्र जंग पाण्डे, शमशेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो। इन्सुरेन्सकी अध्यक्ष सुमार्गीले विपत्तिको समयमा पीड़ितको साथमा उभिनु आफूहरूको दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको बताउनु भएको छ। आजै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानमा आबद्ध ऊर्जा उद्यमीहरूले पनि 13 करोड़ रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। इपानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहन कुमार डाँगीले सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। ऊर्जा उद्यमीहरूले आफ्नो तर्फबाट पनि 16 रकम हस्तान्तरण गरेका थिए।
3: अख्तियारले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काप्रे सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैर कानूनी लाभ र हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानीका अनुसार परोहा नगरपालिका 9 स्थित राधाकृष्ण मन्दिरको थप मरमत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 81-82 मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले काफ्रे सहित इन्जिनियर सुदीप प्रकाश तिमिलसेना र नीतिश कुमार पटेल, अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरू शाह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरू विरूद्ध 6,80,592 रूपियाँ बिगो कायम गर्दै कैद र बिगो जरिमाना समेत माग दाबी गरेको छ।
4: पछिल्ला 6 कारोबार दिनपछि नेप्से परिसूचक आज सामान्य अंक बढ़ेर बन्द भएको छ। आज परिसूचक 9.24 अंक बढ़ेर 2522 बिन्दुमा कायम भएको हो। नेप्से बढ़े पनि आज कारोबार रकम भने घटेको छ। हिजो 3,64,86,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 2,90,69,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 12 उपसमूहको परिसूचक बढ़ेको छ भने 1 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन यूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाहीले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल ब्याङ्कका गवर्नरहरूको बैठकमा जारी गरेको यू वक्तव्यको जवाबमा सामाजिक सञ्जाल एक्स मार्फत बागाईको यस्तो टिप्पणी आएको हो। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दवाबलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एकपक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाईको तर्क छ। युरोपियन युनियनले होर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आगमन स्वतन्त्रताको सुनिश्चितता गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि अमेरिका र अन्य साझेदारसँग तेहरानमा दबाव कायम राख्न तयार भएको जनाएको छ। गत अगस्त 19 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरान लगायतसँग कारोबार गर्ने देश विरूद्ध आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लीगले आज विज्ञप्ति जारी गर्दै बाढ़ीका कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। यसअघि तेस्रो संस्करणको लीग आउँदो असोज 15 24 गतेसम्म दशरथ रंगशाला कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो।
3: टप एन टी ट्वेन्टी सिरिजपछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप 3 एउटा एक दिवसीय खेल खेल्दैछ। नेपालले पहिलो खेल भोलि तस्मानियासँग खेल्दैछ, दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अन्तिम खेल भने न्यूजील्याण्डको ए टोलीसँग हुनेछ, यो खेल आइतबार हुनेछ। यसअघि नेपालले टप एण्ड सिरिजमा 6-2 खेलमा जित निकालेको थियो।
4: इंग्ल्याण्ड विरूद्धको टेस्ट सिरिजमा लगातार हार बेहोरेपछि पाकिस्तानी क्रिकेट टोलीमा ठूलो फेरबदल गरिएको छ। लर्ड्समा भएको दोस्रो टेस्टमा 194 रनको लज्जास्पद हारसँगै पाकिस्तानले सिरिज गुमाइसकेको छ। पाकिस्तान क्रिकेट बोर्डले तेस्रो टेस्ट शुरू हुनु अघि नै मुख्य प्रशिक्षक सरफराज अहमदलाई पदबाट हटाएको छ र टोलीका 7 खेलाड़ीलाई घर फर्काउने निर्णय गरेको छ। अहिले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी न्यूजील्याण्डका माइक हेसनलाई दिएको छ। उनले यसअघि पाकिस्तानको एक दिवसीय र टी ट्वेन्टी टोली हेर्दै आएका थिए। त्यस्तै बलिङ प्रशिक्षक उमर गुलको ठाउँमा अस्ट्रेलियाका एसले नोफकेलाई ल्याइएको छ।
3: र भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघ एनबीएले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राखेको सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गरेका हुन्। भदौ 19-21 गतेसम्म आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। पुरूषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोड़ी तथा महिलातर्फ कमला पुल्ल कोपिला राणा तथा सुनिता राई र भावना डाङ्गीको जोड़ीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान, सड़क खानेपानी पुल लगायतका संरचनाको क्षति मूल्यांकन, रसुवा र नुवाकोट अति प्रभावित।
3: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित, भोलि प्रतिनिधि सभाको बैठक बस्ने।
4: त्रिवी शिक्षण अस्पतालमा रहेका 30 बिमारीसे शव गोकडाको जंगलमा व्यवस्थापन, डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने।
3: इरानमाथि अमेरिकी कार्यवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित, युले आगामी दिनमा रणनैतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
4: र एभरेस्ट महिला भलिबल लीग स्थगित, नेपालको एले अस्ट्रेलियामा 3 एक दिवसीय खेल्ने, इंग्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ अझ पनि गर्दैछौ।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेडिकल अस्पतालमा कामहरू सुरु भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार सबैसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनी सत्तामा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको जति सम्पूर्ण हेरिजहरू हामी युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहेको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगे खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला। राज्य सम्बन्ध सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको नजिक अस्पतालमा कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सम्मिलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै त्यही डीएनए परीक्षण गरेर यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढेको छ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना, विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपाने,
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौ, 5 चट्टान फोर्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टीबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनेलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बौलरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रामलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो चुर्नु हो? त्यहाँ
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन, टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपाने, सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भइरहेको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ। किनभने त्यसको जुन
4: यसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।

0: प्रोजेक्टहरू बन्द छन्. त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन. अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलि चाँडो आउन सक्छ, किनभने टावर हाउस केही पनि भएको छैन. त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा खेती पुगेको छ.
1: सुरुहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन. त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
0: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो. सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन. सुरुङभित्रको पारस भित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ. त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ. धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन.
1: अब त्यो तपाईँले भन्नुभयो नि, त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
0: भागेर जाने बस्ने नै पावर हाउस हो. त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ. यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ.
1: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने मिलिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
0: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यू टिम आएको भए ऊ गर्न सक्छ. अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्क्यूमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकसशाली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो. छिटो भन्दा छिटो यसलाई रेस्क्यू चाहिँ गर्ने चाहिँ लाग्नुपर्छ.
1: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
0: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन. यसबाट हामीले ठुलो पार सिक्नुपर्छ. यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन, डोक्स कसरी डिजाइन गर्ने होइन, त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ. पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरैबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो होइन. हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ. एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउने यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावर ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ.
1: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला होइन?
0: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन. एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो विधिगम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ. त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए
2: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं. तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ. रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाण्डसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ. पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ. केही दिन अघि निकै सर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर.
3: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ.
2: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले राति को ठीक 9 बजे

उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षममा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यहाँबाट भनौँ?
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुभयो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि
1: यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन, सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौं, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुराहरू जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटिमै यो सबै चेन्ज गर्नु भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू, त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसदको रूपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ, अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्स नै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू हामी राष्ट्रपतिको सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि एप्लिकेशन
1: छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिरहनु भएको छ?
1: एप भनेर एप्लिकेशन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु, त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि, किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि, किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भने जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधल देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
1: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा. अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ, धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन.
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि. हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र सिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिले काहीँ बोल्न पाइँदैन. किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहनु किन उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि. कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ. जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सधैँ एकजनासँग बसिराख्ने भन्दा. अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि. हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसक्छ भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ. त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ़यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलिक चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिलेकाहीँ लाग्छ कि लाग्दैन?
1: लाग्छ. यस्तो हुन्छ, मैले अघि पनि भनिहालेँ, यही कुरालाई फेरि जोड्छु. हामी डिफरेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीले बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा, हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले भइस कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो बेलामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने म त अलिक कुरा गर्न पाइन्छु,
0: अरूलाई पालो दिनुपर्यो
1: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ. हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ, मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु. र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने, पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
0: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
1: तयारी त मैले भनिहालेँ, एउटा खास एक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दबर त्योबर पढ्नु परिरहेको छ.
1: एकदमै सही कुरा,
0: तपाईँको पनि त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने, सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पार्छ एउटा सानो नीति नियम नमिल्दा होइन. त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
0: अभ्यास धेरैभन्दा
1: धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दाखेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर, म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या. यहाँ बसेर गरेर मैले राम्रो गरेँ भने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
0: तपाईँका साथीभाइहरू विदेशतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीयमा समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि